0: उच्चार बोल्नु तथा आचार यस्तो बनाउनु पर्दछ कि बालकहरूको हृदयमा वसुधैव कुटुम्बकम को भव्य भावना उत्पन्न नगरिकन रहनु हुँदैन, यो बनाउनु पर्ने हुन्छ। त्यसपछि अवश्यमेव संसारबाट अशान्तिको निर्वासन भएर शान्तिको साम्राज्य हुनेछ। यदि त्यो गर्न सक्यो, प्रत्येक माताले त्यो गर्ने हो भने संसारमा अशान्ति कहाँ हुन सक्छ? सम्भवै छैन। तर प्रत्येक माताले गर्नु पर्यो। एउटी माताले मात्रै गरेर अरूले गर्ने अपराधबाट ती सन्तान त बच्न सक्दैनन्। हरेक माताको यो दायित्व यदि संसारमा हुने हो भने संसारबाट अशान्ति नष्ट भएर जान्छ, सकिएर जान्छ। माताहरूको एक अर्को कार्य पनि बताइएको छ यो मन्त्रमा। वस्त्रा पुत्राय मातरो भयन्ती भनिएको छ एउटा एक वाक्यमा। यो उत्तरदायित्व पनि दिएको छ। सन्तानका लागि वस्त्र माताले बनाउनुहुन्छ। यदि यो कार्य पनि माताले सम्हाल्ने हो भने गृह शिल्पको उन्नति भएर व्यापारिक स्पर्धा पनि संसारमा न्यून भइहाल्नेछ, यदि यो हुन सक्यो भने। मन्त्रको उत्तरार्धमा विवाहाभिलाषी स्त्रीहरूका मनोभावको संक्षेपमा वर्णन गरिएको छ। त्यसमा संकेतद्वारा पुरूषमा पुरूषत्व हुनुपर्ने कुराको आवश्यकता पनि बताइएको छ। स्त्रीले किन र कसरी पुरूषलाई चाहन्छन्, यसलाई उपप्रक्षे तथा वृषण दुई पदले स्पष्ट गरिरहेको छ। स्त्रीले विचार गरेर पतिलाई चुनुन्, उनले उनलाई दिवस तथा ज्ञानको मार्गबाट चाहुन्, अर्थात स्त्रीलाई आफ्नो कर्तव्य तथा आवश्यकताहरू एवं योग्यताको ज्ञान हुनुपर्दछ। यो छैन भने पनि फेरि त्यो दुःखदायी नरकमा पर्ने सम्भावना धेरै हुन्छ। यो जुन वेदको मन्त्रले उपदेश गरेको छ, धेरै कुराहरू एउटै मन्त्रमा दिइएको छ। पहिलो कुरा त माताले आफ्नो सन्तानलाई कस्तो बनाउन सक्नुहुन्छ त्यो कुराको यसमा विशेष गरेर उपदेश गरिएको छ। र दोस्रो कुरा, यसले माताले हरेक माताले यदि आफ्नो सन्तानमा यी संस्कारहरू स्थापित गरिदिने हो भने यी संस्कार सबैका लागि हुन् भन्ने कुराको उद्बोध गरेको छ। र त्यो ती सबै संस्कारहरूलाई माताले आफ्नो जीवनमा अनुकरण गर्न सक्नुभयो र आफ्ना सन्तानलाई अनुकरणीय बनाउन सक्नुभयो भने त्यसबाट सन्तानमा कहिल्यै पनि नराम्रो दृष्टि हुनै सक्दैन भन्ने कुराको उपदेश यसमा गरिएको छ। र अन्तिममा अन्तिम पदमा यसले के भन्छ, यो मन्त्रले अन्तिममा आफ्नो चाहिँ उपदेश गरेको छ कि कुनै पनि स्त्रीले यदि आफू गृहस्थाश्रमी बन्न चाहनुहुन्छ, आफूले विवाह गरेर गृहस्थको परिपालना गर्न चाहनुहुन्छ भने त्यस्ती स्त्रीले पुरूषत्व भएको पुरूषलाई चुनुन् भनिएको छ। र पुरूषत्व भएको पुरूषलाई चुन्नुको तात्पर्य के हो भने उनले आफैले त्यस्तो व्यक्तिको चयन गरून् जसले गर्दा उनले आफ्नो जीवनमा कुनै प्रकारको दुःख भोग्न नपरोस्। और त्यो चुन्नका लागि आफूसँग विवेक चाहियो, आफूसँग बुद्धि चाहियो र आफ्ना गुण कर्म स्वभावसँग त्यो पुरूषको गुण कर्म स्वभाव छ कि छैन, ती कुराहरूलाई विचार गरेर मनन गरेर चिन्तन गरेर मात्रै विवाह गरेर गृहस्थाश्रममा प्रवेश गर्ने कुराको समेत यहाँ उपदेश गरिएको छ। यो विशेष गरेर महिलाको लागि, स्त्रीहरूका लागि विशेष गरेर यसको उपदेश मन्त्रको उत्तरार्धमा गरिएको छ। यद्यपि यी कुरा पुरूषका लागि पनि लागू हुन्छ, तर यहाँ जो संस्कारको कुरा गरिएको छ, संस्कारसँग जोडिएको हुनाले यो मन्त्रमा यो प्रसंग जो आएको छ त्यो स्त्रीका लागि विशेष गरेर आएको छ। किनकि संस्कारद्वारा नै एउटी माताले आफ्ना सन्तानलाई संसारको सबैभन्दा श्रेष्ठ व्यक्ति बनाइदिन सक्नुहुन्छ, र माताले नै आफ्नो सन्तानलाई यदि कुसंस्कार दिनुभयो भने संसारकै सबैभन्दा दुष्ट व्यक्ति बनाइदिन सक्नुहुन्छ। यो कुराको संकेत, यो कुराको उपदेश यो मन्त्रले गरेको छ। त्यसैले मन्त्रले जुन कुरा गर्छ यी सबै जान्नका लागि, मातालाई यी सबै संस्कारहरू दिनका लागि त वेदको अध्ययन गर्न पनि आवश्यक छ। र त जब हामी संस्कारका बारेमा वेदले दिएको जो ज्ञान छ त्यसका बारेमा पूर्ण रूपले जान्ने भएका हुँदैनौ, तबसम्म त हामी सन्तानलाई ती कुराहरू दिन सक्दैनौ। केवल मायाले मात्र, स्नेहले मात्र सन्तानमा यी संस्कारहरू आउँदैन। र संस्कार आउनका लागि सबैभन्दा ठूलो हात माताको र त्योभन्दा पछि पिताको हात हुन्छ। र गुरुको हात त तेस्रो नम्बर बन्छ। यदि माता पिताले नै सन्तानलाई कुमारकी बनाइदिएका छन् भने गुरुले केही पनि गर्न सक्दैन, र माता पिताले उसलाई यदि सही प्रकारको संस्कार दिएका छन् भने अनि गुरुले त्यसलाई चाहिँ एउटा हीरा बनाएर चाहिँ संसारमा पठाइदिन सक्छ, संसारको उन्नति प्रगतिका लागि त्यो गरिदिन सक्छ। यी तीनटाको सबैभन्दा ठूलो हात हुन्छ। त्यसैले माता पिता गुरु विद्वान पनि हुनुपर्छ, विदुषी पनि हुनुपर्छ, धर्मात्मा पनि हुनुपर्छ, जितेन्द्रियत पनि हुनुपर्छ। यी सबै भयो भने मात्र यी सबै कुराहरू चाहिँ सम्भव छन्, र अन्यथा यी सम्भव छैन। त्यसका साथसाथै सामाजिक संस्कारले पनि यो प्रभाव पारेको हुन्छ। सामाजिक संस्कारबाट बचाउनकै लागि हरेक माताको यो संकेत हो, सबै माताले यो गर्नुपर्छ भन्ने हो। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका हेरिरहनुभएका सम्पूर्ण सज्जनहरूले यो कार्यक्रम सञ्चालन गर्नुको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका भाइ आकाशलाई समेत कोटिशाह साधुवाद दिँदै म प्रस्तुता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम शम।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
3: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
3: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 26 गते मंगलबार, जून 9 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
1: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, एक चौथाई लागू औषध संघ सम्बन्धित मुद्दाहरू, प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान।
0: बाघ गणना सकियो, गैंडाको गणना रोकियो। साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा। करका दर हेरफेर र बजेट पूर्व सूचना चोहाएको भन्दै छानबिन गर्न माग।
1: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते। इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा। क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना।
0: र एसियन छनौटमा पराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न जान रोक। तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग।
1: निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ, संघीय संसद, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद, तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
0: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक लाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद मतवाद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोड़ेका छैनन्। सर्वदलीय बैठकमा सहभागी रासोपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले रासोपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनुपर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल सामुदायिक सूचना नेटवर्क सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाई छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
3: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई आफ्नो डिस्कसन गर्यौँ, उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिपेको छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मानिने जीवहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्सहरू, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसमा यसले पनि इनपुट यसको पनि इनपुट हुन्छ। हजुर,
0: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञसहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाई रहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
1: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,2,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साता भन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको रासोपाले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्ला मध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राजसपाका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका महोत्तरी रौतहट सिरा पर्सा र सर्लाईमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राजसपाले जनाएको छ। आजदेखि राजसपाले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
4: लुखो पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो।
1: बाघ गणना सकियो, गैड़ाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
6: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड़ 87 लाख 54 हजार बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड़ 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसूल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय तह फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसूल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै 1/4 फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औसत कसूरका छन् जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
9: गोर्खापत्र दैनिकको भित्री पन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़ सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़ विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बकेउता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, सुर्तिजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो, गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ, करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ, मन्त्रालय गाभिँदा 6 सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल, कृष्ण हरि पुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावली ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, वीर अस्पताल व्यथितिको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नुभएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्ट्रार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो, समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो, अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन, मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो, कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। चीनबाट फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा 4 दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने 2 वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ। रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, ताद्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुबेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ़नेछ। नेपाली युवालाई 125 अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ। 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तोयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
10: साझा खबरमा अब विदेशका खबर। इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो। तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त वोल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स मा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
9: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत सनोट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका 2 खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलकुद छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नु भएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका, मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026मा सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल डीएबी, तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
10: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
12: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
11: पढाइ हुने विषयहरू
12: अनिवार्य नेपाली,
11: अनिवार्य अंग्रेजी,
12: सामाजिक गणित,
11: ऐच्छिक लेखाशास्त्र,
12: ऐच्छिक वित्तशास्त्र,
11: ऐच्छिक अर्थशास्त्र,
12: कम्प्युटर विज्ञान,
11: भर्ना सम्बन्धी कार्यक्रमहरू,
12: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
11: भर्ना सुरु जेठ 3 गतेदेखि,
12: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
11: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: वन गृह मन्त्रालयले जुन ऐन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यभित्रको म उदाहरण दिन्छु, सिम्बल तपाईँ एजेन्समा गर्न सक्छ। पुराना कार्ड चाहिँ तपाईँले करि करि पाउनुहुन्न, एकदम नेग्लिजेबल छ, थोरै एक दुई लट बाँकी छ, त्यो हामी सक्छौँ, चाँडै सक्छौँ। यस्तै गरी म मात्रै होइन,
9: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त?
4: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोजतलास गर्ने, डाटा खोज्यो, पुरानो फाइल मुद्दा खोलो, मुद्दाको प्रक्रिया कहाँ पुगेको छ, आदेश के भएको छ, अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो, गाडीबाट कार बरामद भयो, कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ, पछिल्लो पटक के गरेका छौँ भने कार्ड चाहिँ हामी सबभन्दा पहिले लिलाम गरिदिइहाल्छौँ। मुद्दा चल्दै गर्छ, मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार्ड चाहिँ सडीगढी जाली भनेर जाने हुनाले भनेर अहिले म मात्रै होइन सबैसो डिभिजन बनकाले सबैसो अदालतले कार्डले लिलाम अब सहमत छैन। तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न, पुराना नउठेका कार्डहरू छन्, त्यसको फेरि छुट्टै पाटो छ, त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ। जस्तै सालका कार्डहरू अन्य नरम प्रजाति कार्डहरूलाई चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर, जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सेफ्टी तिर्नुपर्छ भने 500 हो कि 300 कि 200 अथवा शून्य मूल्य कायम के गरियो, त्यो चाहिँ एउटा कमिटी छ, त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ। अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका, प्रमुख मात्र नभनौ त्यहाँको टिमको पनि अलिक महत्वपूर्ण भूमिका त हुन्छ नि, तर अहिले म तुरन्त तुलनात्मक आशा
9: गर्छु। जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले कार्ड त्यस्तो कुनै फेला पर्यो, केही सामान गाडगतीमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
4: दिन्छ अभ्यास वन मन्त्रालय, संघीय वन मन्त्रालयले, प्रदेश वन मन्त्रालयले, हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी जुन हाम्रो त समीक्षा हुन्छ योजनामा हामी गइरहन्छौँ,
9: त्यसो भए गाली खाने काम चाहिँ किन गर्छ?
4: प्रक्रियामा भइरहेछ, मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान,
9: त्यसमा के छ?
4: त्यसमा चाहिँ जस्तो कि घालगतीमा रहेका लामो समयदेखि रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ। दोस्रो, अहिले खडै लिलाम पहिला अलिक टाइट थियो, अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठलाई मात्रै भन्ने थियो, त अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँले जिम्मेवार बनाएर चाहिँ खडै रूख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो,
9: व्यवस्था भयो। अब त्यसपछि के सुधार हुन्छ?
4: अब इम्प्लिमेन्ट गर्न सक्यो भने, खडै लिलाम गरिदिन सक्यो भने,
9: खडै लिलाम भने कस्तो खालको? फेरि
4: जस्तो रूखहरू ठाडो हुन्छ या ढलेका रूखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने, भ्यालुएसन गरेर फिक्स मूल्य
9: गतिमा नराखेर
4: सिधै तपाईँको ठेकेदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रूखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ, काटेपछि घालगतीमा ल्याएर बल्ल धाङदाङ 1000-1200 सिएफटी 1000-1500 सिएफटीको धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ। तर यदि खडै लिलाम गरिदिन सक्यो भने तपाईँको रुखी खडा लिलाम हुन्छ, त्यसपछि उसले सुरुमै कटान भन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किन पनि हाम्रो एजम्पसन हो।
9: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
9: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता 1/4 लागू औषधसँग सम्बन्धित मुद्दा प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान
13: बाघ गणना सकियो गैडाको गणना रोकियो साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग
9: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु सयौं घाइते इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा
13: र एसएन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन इन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन् एउटा घरको भवनको भित्रपट्टि कतै एकअर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढ़ेको भन्दै आलोचना पनि भइराखेको छ भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो त्यो पनि अर्को विषय बहस भइरहेको छ दुईजना बीच संवाद चलिरहँदा एकजना सांसदको हातमा मोबाइल छ र उनले चाहिँ नजिकै रहेका अर्का सांसदलाई केही भन्दैछन् माथि यस्तो लेखिएको छ च्याट जीपीटीलाई लौ भाइ देश बनाउन बनाऊ त नि आफैले भन्नु पर्याछ स्वकीय सचिव नै छैन भन्या
13: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टिकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट मन्त्री फेरबदलकै चक्करमा सुदूरपश्चिम प्रदेश सरकार, नवनियुक्त 5 मन्त्रीको शपथ। टिकापुरमा 5 वर्ष मुनिका 75 जना कुपोषित र 272 जना मध्यम कुपोषित बाल बालिका भेटिए। संघ सरकारबाट प्रदेशलाई आउने अनुदान कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी। सुदूरपश्चिमका लागि 16,01,47,00,000 विनियोजन। र छालाको समस्यालाई सामान्य रूपमा लिन नहुने छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बरालको भनाई। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसबाट सहभागी सबै मन्त्री राज्य मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाइएको छ। नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिलामा विक्रम सिंह धामी, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राणा, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, आर्थिक मामिला राज्य मन्त्रीमा जुना कुमारी दानी, सामाजिक विकास राज्य मन्त्रीमा मधुदेवी भारती नियुक्त हुनुभएको छ। उहाँले सोमबार साँझ प्रदेश प्रमुख नजीर मियाँ समक्ष शपथ लिनुभएको छ। कांग्रेसभित्र उत्पन्न किचलोका कारण सबै मन्त्री फेरबदलको अवस्था आएको हो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने दिन आउन 4 दिन मात्रै बाँकी छ। यस्तो बेलामा सरकार प्रदेश विकासको खाका कोर्दै बजेट निर्माणमा व्यस्त हुनुपर्ने हो। तर सुदूरपश्चिममा पनि बजेट निर्माण प्राथमिकता भन्दा पनि सरकार फेरबदलको खेल भयो। करिब 2 सातादेखि सरकार फेरबदलको खेल शुरू भएको हो। मुख्यमन्त्रीहरू सबै आफ्नो पद जोगाउन ध्यानमा व्यस्त भए। सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमालेको संयुक्त सरकार छ। सोमबार कांग्रेसले यसअघि मन्त्री रहेका सबैलाई फेरबदल गरेको छ। यसअघि कांग्रेस कोटाबाट आर्थिक मामिला मन्त्री रहेका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन तथा वन वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्य मन्त्री प्रकाश बहादुर बमलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाइएको हो। कांग्रेसभित्र उत्पन्न किचलोका कारण बजेटको मुखैमा मन्त्री फेरबदलको अवस्था आएको हो। कांग्रेसका 9 जना सांसदले जेठ 8 को निर्णयमा जेठ 18 मा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा पर्नुभएको थियो। कांग्रेसका कुल 18 जना सांसद रहेकोमा सचेता गीता चौधरी, सांसदहरू मानबहादुर रावल, दिवान सिंह विष्ट, पदमबहादुर साई, डम्बरी मोहरा, तुलसी देवकोटा, बेलबहादुर राणा मगर, ललिता सुनार र जुना कुमारी दानीले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। उनीहरू सभापति गगन थापा समूहका हुन्। अविश्वास प्रस्तावको अगुवाई गरेका सांसद दिवान सिंह विष्टले कांग्रेसका कुल सांसद संख्या 18 जना रहेकोमा सांसद प्रकाश बहादुर देउबा 9 महिनौ अघिदेखि अमेरिका भएकाले 9 जना बहुमत हुने जिकिर गरेका थिए। तर केही घण्टामै सांसद डम्बरी मोहराले मुख्यमन्त्री कार्यालयमै पत्रकार सम्मेलन हस्ताक्षर फिर्ता लिएको बताएपछि 8 जना भएपछि मुख्यमन्त्री शाहको पद जोगिएको थियो। मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध दर्ता गराएपछि विवाद मिलाउन पार्टीका सहमहामन्त्री उदय शमशेर राणा, केन्द्रीय सदस्य रमेश केसी धनगढ़ी पुग्नु भएको थियो। राणाकै पहलमा अविश्वास प्रस्ताव अन्तत मन्त्री भागमुण्डामा गएर टुंगिएको हो। एमालेको संयुक्त सरकारमा कांग्रेसको भागमा मुख्यमन्त्री, 3 जना मन्त्री, 2 जना राज्य मन्त्री गरी 6 छन्। यसअघि कांग्रेसको भागमा परेका सबै मन्त्रीहरू मुख्यमन्त्री देउबा समूहबाट थिए। भागमुण्डामा 2 जना मन्त्री र 1 जना राज्य मन्त्री असन्तुष्ट समूह र मुख्यमन्त्री पक्षले आर्थिक मामिला मन्त्री र 1 राज्य मन्त्रीले नै समझदारी भएको थियो। मुख्यमन्त्री पक्षले आफ्नो भागमा परेका मन्त्रीहरूको नाम सहजै टुंग्याएको थियो। यसअघि प्रमुख सचेतक रहेका विक्रम सिंह धामी आर्थिक मामिला मन्त्रीमा नियुक्त गरिएको छ भने मधु भारतीलाई सामाजिक राज्य मन्त्री बनाइएको छ। तर असन्तुष्ट पक्षलाई भने मन्त्री छनौट गर्न निकै सकस देखिएको थियो। असन्तुष्ट पक्षका दिवान सिंह विष्टले मन्त्री नहुने बताए पनि अन्य 7 जना भने बीच भने हानथाप चलेको थियो। उक्त समूहले प्रदेशमै नाम टुंग्याउन नसकेपछि केन्द्रबाट नाम टुंग्याउन अनुरोध गरिएको थियो। त्यसक्रममा सोमबार साँझसम्म मन्त्री हुनेहरूमा विभिन्न व्यक्तिका नामहरू सार्वजनिक भइरहेका थिए। अन्तत पार्टी केन्द्रले मानबहादुर रावल, बेलबहादुर राणा र जुना कुमारी दानीको नाम मुख्यमन्त्रीलाई पठाएको थियो। कांग्रेसले सबै मन्त्री फेरबदल गर्ने भनेपछि एमाले पनि आइतबार मन्त्री फेरबदलको तयारी गरेको थियो। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आइतबार एमाले केन्द्रबाट हाल रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम समेत दिइएको थियो। मन्त्री फेरबदल औपचारिक निर्णयद्वारा मुख्यमन्त्री जानकारी गराउन सोमबार अपरान्ह एमाले संसद दलको बैठक बसिरहेका बेला दलका नेता राजेन्द्र सिंह रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीले हाललाई मन्त्री फेरबदल नगर्न निर्देशन दिएपछि मन्त्री फेरबदलको अन्तिम तयारी रोकिएको थियो। सरकारले वैशाख महिनामा बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्यो। टिकापुर नगरपालिकामा पनि स्वास्थ्यकर्मी परिचालन गरेर पोषणको लेखाजोखा गरिएको छ। लेखाजोखाको नतिजा हेर्दा टिकापुरमा बालबालिकाको पोषणमा धेरै काम गर्नुपर्ने देखिएको छ। थप खबर रत्नापुर नगरबाट।
1: टीकापुर नगरपालिकाले बाल बालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ। पाँच वर्ष मुनिका 75 जना बाल बालिका कुपोषित देखिएका छन्। अभियानका क्रममा 1864 बच्चाको पोषण परीक्षण गर्दा 75 शीघ्र कुपोषण र 272 जना मध्यम कुपोषित देखिएकाले पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलको भनाइ छ।
2: राष्ट्रिय पोषण अभियान, त्यसमा हामीले सबै संस्थाबाट जाँच गरेका थियौँ। जाँचको अवस्था हेर्ने भने हामीका 5 वर्ष मुनिका 75 जना बाल बालिकाहरू कुपोषित देखिएका छन्। यदि यो डाटा सही हो भने अब यो हुन त यो हाम्रो संस्थाबाट आएको स्क्रिनिङबाट आएको रिपोर्ट हो। त्यो आधारमा हामीले उहाँलाई अहिले 75 जना बाल बालिकालाई उपचारमा ल्याउनलाई हामीले यो आरटिओ सकिया थियो, यसको डेट सकिया थियो। त्यसले पछि हामीले नयाँ हाम्रो संघबाटै प्रदेश मार्फत नयाँ हामीका आइसकेपछि हामीले उहाँलाई दिएछ। हाम्रो अभियानको बेलामा जम्मा 1864 जना बच्चाले जाँच गरे। त्यो जाँच गर्दाखेरि त्यसमा सबै विधिबाट उहाँको पाखुरा नाप्ने, उहाँको हाइट नाप्ने, वेट नाप्ने गर्दाखेरि 75 जना बच्चा साममा छन् हाम्रो, र 272 जना बच्चाहरू हाम्रो माममा छन्, मध्यम खालको कुपोषित छन्। यो अवस्था हेर्ने भने एकदम चिन्ताजनक छ। हुन त हामी सबै पालिकाभरिको गर्नु पाएको राम्रो हुन्थ्यो, तर पालिकाको जम्मा हाम्रो 5 वर्ष मुनिको पालिकाभरि सबैलाई गर्न सकेन। 34% बाल बालिकाले मात्रै हाम्रो आउनु भएको छ।
1: यसका साथै पालिकाले गर्भवती महिलाको पोषण सुधारका लागि संघ संस्थाको सहयोग लिएर काम गरिरहेको छ।
2: गर्भवती महिलालाई घरभेट स्वास्थ्य संस्थामा आए बापत उहाँलाई प्रोत्साहन रकम दिने, त्यसो 4 पटक जाँच गर्न आउनु भने 800 रुपियाँ दिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थाको सूत्री भयो भने उहाँलाई 1000 रुपियाँ यातायात खर्च दिने, सँगसँगै पोषणका कार्यक्रमहरू उहाँलाई पोषणमा कसरी हुन्छ पोषणमा जोड्ने, त्यसो भन्नु खानेकुराहरू के खानुपर्छ, भर्खर हाम्रो राष्ट्रिय पोषण अभियान पनि सञ्चालन भएको छ। त्यसमा हामीले 5 वर्ष मुनिका बालबालिकालाई जाँच गर्यौँ भने सँगसँगै गर्भवती महिलालाई पनि उहाँको पोषण, विशेष सुनौलो 1000 दिनको आमाहरूलाई उहाँको पनि के छ जाँचको अवस्था, स्वास्थ्यको अवस्था कस्तो छ, त्यो कुरामा उहाँलाई पनि हामीले बेला बेलामा पोषणको बारेमा उहाँलाई सहजीकरण गर्ने र उहाँलाई हामीले सिकाएका छौँ। स्वास्थ्य संस्था स्तरलेबाट पनि उहाँहरूको चाहिँ पोषण सम्बन्धी सुनौलो 1000 दिन लगायतको अन्य कार्यक्रम भइरहेको छ। त्यसको लागि पनि काम गर्नुपर्ने देखिरहेको छ। अब यहाँ अर्को संस्थाले पनि पोषणमा काम गर्छ भने हामीका गर्भवती महिलालाई के छ त उहाँको रक्त अल्पता पोषणको अवस्था, त्यसमा काम गर्छ भने उहाँहरू पनि आउनु भएको छ। सँगसँगै अब हामीले रोगको सर्भिलेन्सहरू गर्ने यस्ता खालको कार्यक्रमहरू भइरहेको छ अहिलेसम्म।
1: पालिकाले ओडा ओडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको छ। कुपोषित बाल बालिकालाई 5 वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको छ। पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि समेत अन्तिम चरणका कार्य गरिरहेको जनाएको छ।
2: हाम्रो 9 वटाबाट हामीका पूर्ण खोप हाम्रो भइसकेको छ भनेर आउनु भएको छ। अहिले हामीले पालिकाले हाम्रो 3 वटा हामीले छोड्नु भएको छ, वार्ड नम्बर 3, वार्ड नम्बर 5 र वार्ड नम्बर 9। यो 3 वटामा हामी स्वास्थ्य कर्मी हामी आचरण गएका छौँ। गएका 60 वटा घरमा गएर हरेक वडाको 60 घर भन्नाले हामी पालिकाभरिको 180 वटा घरमा गएर त्यहाँ के छ त बच्चा 16 महिनादेखि 59 महिनाको बच्चाले समयमा खोप लगाएको छ कि छैन, कुनै छुट्याएको छ कि छैन भनेर हामीले त्यो पनि अहिले सर्भिलेन्स गरिरहेछौँ, सर्वेक्षण गरिरहेछौँ। त्यो डाटा आइसकेपछि त्यसपछि हामीले जिल्ला समन्वयलाई अनुरोध गर्छौँ। जिल्ला समन्वयलाई अनुरोध गरेर यो महिनाभित्र हामीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना जुन हामी हरेक वर्ष गर्छौँ यो वर्ष गर्ने तयारीमा छौँ, त्यसमा लागिरहेको छौँ।
1: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको थियो। 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकाको पोषण अवस्था पहिचान, मूल्यांकन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित यो कार्य गरिएको हो।
0: खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
4: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ।
3: सासानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
5: लुबाट कसरी बच्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने,
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।

0: Ari Sandés.
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलाई सकाए हुन्छ र
1: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसकेँ, कसरी कालले छिटो नलाग्ला
3: होइन चाहिने जो माइलो
4: के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर, छालाको समस्यालाई सामान्य रूपमा लिने वा डाक्टरको सल्लाह बिना नै विभिन्न क्रिमहरूको लगातार प्रयोग गर्ने मानिसमा छालाको समस्या भइरहेको पाइएको छ। टिकापुर अस्पताल लगायतका विभिन्न स्थानमा बिरामी जाँच गर्नुभएकी छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बरालले यस्तो बताउनु भएको हो। सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम आजको चर्चामा बोल्दै डाक्टर बरालले व्यक्तिगत सरसफाईको अभावका कारण पनि यहाँका मानिसमा छालाको समस्या बढ़िरहेको बताउनुभयो।
8: हामीले पनि अब यहाँ पनि सरसफाईमा अब धेरै मान्छेहरूलाई त्यो छैन, आफ्नो चेतना छैन। हामी जसरी अब सबै सफा गरिरहेको छ, होइन डाक्टर साहब, म त सधैँ नुहाउँछु, बिहान पनि नुहाउँछु, बेलुका पनि नुहाउँछु, कसरी मलाई यस्तो भयो भनेर भनिरहेको हुन्छ। केटाकेटीहरू होस्टेलमा सँगै बस्ने हुन्छ, एउटै कोठामा कतिजना सुत्ने हुन्छ, एउटालाई भयो भने अर्कोलाई सर्ने हुन्छ। अहिले स्पेसली गर्मीमा मैले धेरै यस्तो केसहरू पाइसकेँ, स्विमिङ पुल स्विमिङ गर्न गएको केटाकेटीहरू एकदमै लुतोको समस्या लिएर पनि आइरहनु भएको छ है। त्यही भएर यस्तो कुरा हामीले अब हामीले मात्र होइन, उहाँहरू त स्विमिङ गर्न जानुभयो। त्यो
7: डाक्टर बरालका विचारहरू 7:30 बजे कार्यक्रममा आजको चर्चामा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। विकास सूचकांकमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,00,000 विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3,14,63,39,00,000 र स्थानीय तहलाई 1,09,65,35,00,000 बराबर हो। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण 77 र विशेष सम्पूरक शीर्षकमा यो अनुदान दिएको छ। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17,59,78,00,000 विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17,20,82,00,000 विनियोजन भएको छ। सुदूरपश्चिमका लागि 16,01,47,00,000 विनियोजन भएको छ। अब लघु साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट ऋण लिन पाउने भएका छन्। राष्ट्र बैंकले भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रभाव हुने कर्जा सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर प्रभाव हुने लघु साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो। यसअघि बैंक तथा वित्तीय संस्थामा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानी जम्मा हुने खाता भएका प्रकृतिका व्यक्तिलाई मात्र विद्युतीय कर्जा उपलब्ध गराउँदै आएको थियो। अहिले लघु साना तथा मझौला व्यवसायीलाई कर्जा उपलब्ध गराएको हो। लघु साना तथा मझौला व्यवसायलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख निश्चल अधिकारीले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्री फेरबदल नगर्न निर्देशन दिएपछि विरोध भएको छ। असन्तुष्ट शर्माले हिजो धनगढ़ीस्थित एमाले संसद दलको कार्यालयमा नाराबाजी, तोड़फोड़ र पार्टीको प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन्। नाराबाजीकर्ताहरूले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको विरूद्ध नारा लगाएका हुन्। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
10: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
9: दाई बरु एकपटक टिकापुरको

0: के कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आजी था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरा भर भर बराई थी रहा
0: का हुई, कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक में से, वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कई एक आनल झोला जस का टस बाटिन, ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई।
1: लिया लिया मैं अब भी जेबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग,
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ल झोला है मरम फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
3: प्रोफ राइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
4: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त भाउ के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भन्दै सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04।
11: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर, जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बाल बालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको छ। उपाध्यक्ष लालमती देवी कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत 29 जना अपाङ्गता भएका बाल बालिकालाई सिकाइ प्रक्रियामा सहज बनाउन आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा अपाङ्गता भएका बाल बालिकाहरूको शिक्षामा पहुँच, सहभागिता तथा सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको उपाध्यक्ष कठरियाले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाले वीरेन्द्र विद्यामन्दिर मावि टिकापुरका 100 जना बालिकालाई आत्मरक्षा तालिम दिएको थियो। तालिममा सहभागी भएपछि तपाईँहरूले कस्तो महसुस गर्नुभयो भने केही बालिकालाई सोधेका छौं।
12: नमस्ते, मेरो नाम चाहिँ दीक्षिता थापा, मेरो घर चाहिँ सुर्खेत। सेल्फ डिफेन्सको लागि दिने तालिममा चाहिँ हामीलाई, अनि त्यसमा चाहिँ हामीलाई आफ्नो सुरक्षा आफै कसरी गर्ने भन्दा धेरै स्किलहरू सिकाउनु भएको थियो। त्यस्तो स्किलहरू युज गर्नुपर्ने हुँदा आएको छैन, अब आएपछि युज गर्न सकिन्छ। विश्वास चाहिँ बढेको छ, एक्लै हिँड्न सकिन्छ, गाडीमा यात्रा गर्दाखेरि पनि एक्लै जान सकिन्छ। पहिला चाहिँ अब गाडीहरूमा हिँड्दाखेरि बाहिर जाँदाखेरि पनि कस्तो एक्लै डर लाग्ने हुन्थ्यो, आजकल चाहिँ अब त्यो सिकेर डर लाग्दैन, आत्मविश्वास बढेको छ।
13: मेरो नाम चाहिँ प्रिन्सा विष्ट हो, अनि मेरो घर चाहिँ कालीकोट हो। अनि 3 दिने तालिम भएको बेला चाहिँ हामीहरूलाई आफ्नो रक्षा गर्नलाई धेरै कुरा सिकाउनु भएको थियो। सर्वप्रथम चाहिँ एकदमै डेली लाइफमा युज हुने धेरै कुराहरू सिकाउनु भएको थियो, जस्तो महिलाहरूलाई घरमा हुने डोमेस्टिक भोइलेन्सहरू विरुद्ध आफूले कस्तो प्रतिक्रिया दिनुपर्छ, समाजमा हिँड्दाखेरि आफूले सुरक्षा फिल गर्न लागि के कामहरू गर्नुपर्छ, त्यस्तै गर्नुभएको थियो। कुनै कुनै स्किलहरू पनि सिकाउनु भएको थियो, इफले चाहिएकोमा सिकाउनु भएको थियो। अनि सबै पर्सन चाहिँ हामीले धेरै आफूलाई कसैले केही गरेछ भने बोलेर अगाडि भन्नुपर्छ भनेर भन्नुभएको थियो। अनि यदि बोलेर पनि नमानेपछि पछि बोल्दा आफूले आफ्नो स्किलहरू सिकेको गर्नुपर्छ, देखाउनुपर्छ अथवा युज गर्नुपर्छ, त्यता भन्नुभएको छ। युजफुल थियो स्किलहरू सबै।
14: नमस्ते, मेरो नाम चाहिँ आरोही पौडेल, मेरो घर चाहिँ टिकापुर कैलालीमै हो। यसरी त्यो प्रयोग त गर्न परे होइन, तर कहिले सानो बाटोहरूमा हिँड्नु पर्दाखेरि आफै एक्लै हिँड्न सकिने भएको छ। अब त्यो शान्तिले चिज आफैले पनि गर्न सकिन्छ भन्ने छ, प्रयोग गर्नु परेको छैन।
11: र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भएको राष्ट्रपाले जनाएको छ। राष्ट्रपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। राष्ट्रपाका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मध्य प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो। हालसम्म कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, शंखासभा, पाँचथर, ताप्लेजुङ, सोलुखम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सकिएको छ। त्यसै गरी मध्य प्रदेशका केही जिल्लामा पनि अधिवेशन सकिएको छ। लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बदिया, रोल्पा, अर्घाखाँची, रूपन्देही लगायतका जिल्लामा अधिवेशन सकिएको छ। कर्णाली प्रदेशका पनि कालीकोट, सल्यान लगायतका जिल्लामा अधिवेशन सकिएको छ। सुदूरपश्चिम प्रदेशको बैतडी, डेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सकिएको छ। डोटी र बाजुरामा पुननिर्वाचन हुने भएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। मन्त्री फेरबदलकै चक्करमा सुदूरपश्चिम प्रदेश सरकार, नवनियुक्त 5 मन्त्रीको शपथ। टीकापुरमा 5 वर्ष मुनिका 75 जना कुपोषित, 272 जना मध्यम कुपोषित बालबालिका मेटिए। संघ सरकारबाट मधेसलाई आउने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढ़ी, सुदूरपश्चिमका लागि 16,01,46,00,000 विनियोजन। छालाको समस्यालाई सामान्य रूपमा लिन नहुने छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बरालको भनाई। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
2: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
15: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
16: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
17: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
16: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
17: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
16: फराकिला कक्षाहरू,
17: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
16: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
17: खेलकुद सुविधा,
16: कम्प्युटर शिक्षा,
17: स्वच्छ पिउने पानी,
16: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
17: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
16: तपाईको भविष्य निर्माणको एक सहयात्री।
18: के भयो तमा? छोरीलाई भुकेर आएको छौ त?
19: हेर्नुहोस् काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
18: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
19: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
18: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
20: बाबा,
19: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
18: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
2: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्।
1: यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाईले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टीभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
15: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
21: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 26 गते मंगलबार, तदनुसार जून 9 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको काममा अनायासै व्यवधान देखा पर्न सक्छ, भएपरि आउने खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। वृष राशि उनीहरूको पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारी समेत दिलाउनेछ। मिथुन राशि उनीहरूको विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला, परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च हुनुपर्नेछ। कर्कट राशि उनीहरूको परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ, अरूका लागि रकम र बुद्धि खर्च हुनुपर्ला, आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। सिंह राशि उनीहरूको सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ, तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला, स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। कन्या राशि उनीहरूको माहौल रमाइलो रहनेछ, चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काममा हात लागि हुन सक्छ, अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तुला राशि उनीहरूको ईर्ष्या गर्नेहरूले हार खानेछन्, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। वृश्चिक राशि उनीहरूको लगाचारका लागि अनावश्यक वस्तुका पछि दौड़नु पर्ला, गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ, पहिले दिएको वचन पूरा गर्न सक्दा आलोचित भइनेछ। धनुराशि उनीहरूको आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मकर राशि उनीहरूको बेलैमा होस् नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला, समयको प्रतिकूलताले काम बिग्रन सक्छ, परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुने समय छ। कुम्भ राशि उनीहरूको प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्, आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला, मौकामा प्रयत्न गर्दा काम बन्नेछ। अन्त्यमा मीन राशि उनीहरूको पहिलेको सफलताले काममा हौसला जगाउनेछ, बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश।

स्वदेश गान पछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 आजको चर्चा, 9 बजे थारूवासम्म समाचार, 12 बजे मध्याह खबर, 1 बजे कार्यक्रम अपनिन केलग, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 6:40 कार्यक्रम महिला बुल्छिन, 7 बजे कर्णालीका बाका, 7:30 साझा खबर, 8:10 कार्यक्रम संवाद, 8:45 बीबीसी नेपाली सेवा, 9:55 खबर संक्षेपसँगै हाम्रो आजको प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
8: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
9: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
8: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
9: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
8: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
9: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
10: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: मुर्गी दाना देना जाला
4: एक तो तपा मुर्गी नारे लत्ती से बिगड़े से बक्सा की आनो हरी
3: छापन घिस्याई चलाई नहीं हुई थी नहीं तो अमन दस आकर बेन घर भीतर आई लागी कल से भगे दी
4: पारक भीतर पेट का मुर्गी मुआडी और खाड़ी कहीं का भगाई खोज लखो का
3: आराम कीड़ा फटिंगा मुर सांप सिर निशा कर कहीं का फलाम को जारी लगा पाप तपा मुर्गी खेती बुगाई नहीं देखी बेन अपना दाठी दूर रिना
4: हो बिना तो कहा करना हो तपा देखती की डर नागा लगना रही देव तपो तो अपन घूमकर बारी वोट कर दिलता
3: हमारे खेल सापन से डरे ना नहीं बोली मुखर थे अमन से डरे था यदि क्यों जान अनजान में चले लगी पति रक्षा करत लाग व अपन बचाव करत लाग काम दस ना कर था
5: सापन से दूर रही सापन रीस नी लगाई व नी जीस गई साप मने देख कर डरे था नी चला कर दूर रलसी साप नी दस्त तर मुखर खेना खाजा बाहर निस्कर मेरा बस घास काटा बेल खाल बेल डांग बेल छूबे सिल मनै मही मारकलाकबाट कना सबस्क पट्टी र छ्यापना क्रममा साप दस लाख रह मनै सापन व्यक्ति कि मारकलाक रह ओसी करबे फेर साप दस लाख रह
6: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइक लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्याएर सेती था
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
12: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
11: पढाइ हुने विषयहरू
12: अनिवार्य नेपाली,
11: अनिवार्य अंग्रेजी,
12: सामाजिक गणित,
11: ऐच्छिक लेखाशास्त्र,
12: ऐच्छिक वित्तशास्त्र,
11: ऐच्छिक अर्थशास्त्र,
12: कम्प्युटर विज्ञान,
11: भर्ना सम्बन्धी कार्यक्रमहरू,
12: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
11: भर्ना शुरू जेठ 3 गतेदेखि,
12: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
11: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
12: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
11: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
12: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
11: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
12: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
11: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
12: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
11: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
12: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
11: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
12: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
11: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
12: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
11: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
12: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
11: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
12: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
11: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म यतिन र तिमिल सेना। मानव शरीरमा अनेक थरी रोग लाग्छन्। केही गम्भीर हुन्छन् त केही सामान्य। अझ कुष्ठरोग बाहेक छाला सम्बन्धी रोगलाई त मानिसहरूले सामान्य रूपमा लिने गर्छन्। तर कतिपय मानिसलाई सामान्य समस्याले पनि जीवनभर सताइरहेको हुन्छ। यस क्षेत्रमा छाला सम्बन्धी विशेषज्ञ डाक्टरको पनि अभाव छ। तर आज हामी यस क्षेत्रमै पहिलो छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हुनुहुन्छ। उहाँसँग हामी यसै विषयमा चर्चा गर्दैछु। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: यो छाला सम्बन्धी रोगहरू कस्ता कस्ता हुन्छन्? सुरुमा विषय प्रवेश।
1: छाला सम्बन्धी रोग भन्दाखेरि हामीले प्राय जसो त मान्छेहरूले छाला सम्बन्धी भन्दाखेरि माथि बाहिरबाट देखिने भन्ने मात्रै सोध्छन् होइन। तर छाला सम्बन्धी रोग चाहिँ बाहिर देखिने मात्रै नभएर भित्रैदेखि सिस्टमिक रोगहरू पनि धेरै हुने गर्दछन्। छाला सम्बन्धी रोगहरू
0: देखिनेमा के के पर्छन्?
1: देखिनेमा विशेष गरी हामीले यही ठाउँको म पनि यही टिकापुरमा आएर गरेदेखिकै म कुरा गर्न चाहन्छु। अलिकति विशेष अहिले चाहिँ म हस्पिटलमा 4 महिनादेखि हप्ताको 2 दिन टिकापुर हस्पिटलमा कार्यरत छु। त्यहाँ चाहिँ अहिले विशेष गरी भनेको मान्छेलाई देखिने र एकदमै असर पर्ने रोगमा पर्ने भनेको लुतो टिकापुरवासीमा एकदमै धेरै छ। त्यसपछि हाम्रो दाँतको समस्या, अनि अहिले गर्मीमा घमौरा खटिराहरू जस्ता आउने, एलर्जिक रियाक्सन आउने, र विशेष गरी महिलाहरूमा एकदमै चाय पोतोको समस्या एकदमै धेरै छ यहाँ।
0: भनेपछि छाला सम्बन्धी रोग कतिपय त ठाउँ क्षेत्र हावापानीको कारणले पनि हुने भयो होइन। तपाईँको अनुभव के छ? अब अरू देशमा पनि अब पढाइ क्रममा बाहिर पनि बस्नुभयो होइन, कमन खालका कुरा के हुन्छन्?
1: कमन अब बेसिक एकदमै हजुरको सपोज हाइजिन मेन्टेन नहुँदाखेरि हुने रोगहरू हाम्रो देशमा र जति नै सफा देशमा बसे पनि त्यो हुने रोग एउटै नै हो है। जाडो बढी हुने देशमा छुट्टै खालको हुन्छ र गर्मी बढी हुने जस्तो हाम्रो देश र हाम्रो टिकापुर जस्तो ठाउँमा हुने अर्कै छुट्टै खालको हुन्छ। म चाइना बेजिङबाट पढेर आएको है, बेजिङमा पनि गर्मी नहुने होइन, तर गर्मीको ड्युरेसन चाहिँ एकदमै थोरै हुन्थ्यो, 3 महिना जति गर्मी हुन्थ्यो, त्यसपछि शीतल शीतल हुँदै एकदमै माइनस, हामी बसेको ठाउँमा -15 देखि 18 पनि जाने हुन्थ्यो। हो त्यो जाडोमा हुने पनि जिउ सुक्खा हुने, फुस्रो हुने, चिलाउने गर्दा गर्दै, चिलाउँदा चिलाउँदै दाना खटिराहरू आउने गर्दै, विभिन्न खालको त्यस्तो त्यो घाउ खटिराहरू पाक्ने गर्ने त्यस्तो जाडोमा पनि आउँछ, साथसाथै त्यस्तै दाना खटिराहरू हजुरको गर्मीको मौसममा आउने पनि हुन्छ। तर हामीले अब अलिकति छुट्याउनु पर्ने चाहिँ हुन्छ त्यही देश भेष मौसम हिसाबले।
0: यहाँले अहिले पर्सनल हाइजिन, व्यक्तिगत सरसफाइको कुरा गर्नुभयो, व्यक्तिगत सरसफाइ नहुँदा हुने समस्या पनि एउटा भइहाल्यो, अनि अर्को यो अब वातावरण हिसाबले पनि प्रभाव पार्छ होला होइन। अब हजुरले बेजिङको कुरा गर्नुभयो, त्यहाँको अब हुन त त्यहाँ सफा छ भन्छन् अथवा पोल्युसनले हुने कुरा होला, हाम्रो यहाँ मौसमले गर्ने कुरा होला, त्यस्तो चाहिँ कस्तो हुन्छ?
1: त्यस्तो अब फरक त पर्छ, अब सफा उहाँको अब पुरै हावा पानी हजुरको वातावरण बाटोदेखि लिएर सबै कुरा यहाँभन्दा त अब हजारौं गुणा सफा हुन्छ होइन, त्यो फरक त पर्छ। तर सफा ठाउँ भन्दैमा त्यो हाम्रो पोर हाइजिनवाला रोगै नहुने चाहिँ होइन, त्यहाँ पनि छ, त्यहाँ पनि हुन्छ। तर खालि कम्पेयर गर्दाखेरि हाम्रो यो वातावरण, यो हाम्रो गाउँ ठाउँ भन्दा कम चाहिँ छ, अवश्यै कम छ है। हामीले पनि अब यहाँ पनि सरसफाइमा अब धेरै मान्छेहरूलाई त्यो छैन, आफ्नो चेतना छैन। हामी जसरी अब सबै सफा गरिरहेको छ होइन, डाक्टर साहब म त सधैँ नहुँछु, बिहान पनि नहुँछु, बेलुका पनि नहुँछु, कसरी मलाई यस्तो भयो भनेर भनिरहेको हुन्छ। केटाकेटीहरू हस्टेलमा सँगै बस्ने हुन्छ, एउटै कोठामा कतिजना सुत्ने हुन्छ, एउटालाई भयो भने अर्कोलाई सर्ने हुन्छ। अहिले स्पेसली गर्मीमा मैले धेरै यस्तो केसहरू पाइन्छ कि स्विमिङ पुल, स्विमिङ गर्न गएको केटाकेटीहरू एकदमै लुतोको समस्या लिएर पनि आइरहनु भएको छ है। त्यही भएर यस्तो कुरा हामीले, अब हामीले मात्र होइन, उहाँहरू त स्विमिङ गर्न जानुभयो, त्यो प्रोभाइड, त्यो स्विमिङ पुल प्रोभाइड गर्ने मान्छेहरू, उहाँ व्यवसायीहरूले पनि अलिकति ध्यान दिनुपर्छ। पानी सफा गर्ने जस्ता यस्ता काम कुराहरू गर्यो भने अलिकति केही बच्न सकिन्छ कि जस्तो लाग्छ मलाई।
0: अर्को डाक्टर, यो एडप्टेसन
1: हजुर
0: भनेको सहने अथवा पचाउने क्षमता कुरा पनि हुन्छ होइन, छाला रोगमा यो कतिको?
1: त्यो एकदमै धेरै छ छालामा, किनभने मान्छेहरूलाई के हुन्छ भने अलिकति घमौरा आयो गइहाल्छ, यसो यो खाउँ, एलर्जीको एउटा औषधि खाउँ, ठिक भइहाल्छ भन्ने हुन्छ। प्राय जस्तो अलिकति दाँत जस्तो, दाँत धेरै मान्छेले चिन्छ है, दाँतको कस्तो हुन्छ, गोलो खालको त्यो लिजन, गोलो खालको घाउ हुन्छ, बिचमा अलिकति वरिपरि रातो बोर्डर भएर बिचमा क्लियर भएको हुन्छ। मान्छेहरूले सबैले प्राय जस्तो दाँतको समस्या लिएर आउँदा उहाँहरूले के समस्या लिएर आउनु भयो भन्दा मलाई दाँत छ डाक्टर साहब भनेर आउनुहुन्छ। प्राय जस्तो म्याक्सिममको दाँत नै हुन्छ त्यो है,
0: भनेको लामो समयदेखि ठिक भइहाल्ला भनेर।
1: तर के दाँतको चाहिँ मेन के छ भने पसलमा जाने, फार्मेसीमा जाने, अनि दाँतको औषधि दिनु भन्ने, अनि पहिलेदेखि एकदमै त्यो गलत हो, त्यो प्रचलन छ कि दाँतको औषधि भनेर एउटा स्टेरोइड भएको मलम पाउँछ है, त्यो मलम चाहिँ पहिलेदेखि मान्छेहरूले लगाउने गरेका छन्। जान्छ पनि त्यसले, तर जानुभन्दा पछि बिगार गर्छ त्यसले. कसै कसैलाई त सर्ट टिनेको पारिदिइहाल्छ अनि मान्छेले एकचोटि लाउँछ, दुईचोटि त्यही
0: लगाइदिन्छ. अब पहिला त कोही नहुँदा त सामान्य औषधि विक्रेताले पनि छालाको समस्या छ भने दिनु परिहाल्यो होइन. अब तपाईँ जस्तो विशेषज्ञ डाक्टर पनि उपलब्ध हुनुभएको छ, यसमा अलिकति कुरा गरिदिनु न. त्यो त हिजोको दिनमा त के भन्ने टेवा दिनको लागि त्यो भयो होइन. अब अहिले औषधि विक्रेताहरूले गर्नुपर्ने व्यवहारको कुरा होला, अथवा छालाको समस्या भएको मान्छेले कसरी जोगिने त.
1: अब अहिले यही ठाउँको कुरा गर्नुपर्दा त सबभन्दा ठुलो त उहाँहरूको सहयोग चाहिने भनेको, अब कोही आउनुभयो भने टिकापुर हस्पिटलमा सोमबार र बिहिबार छाला रोग विशेषज्ञ हुनुहुन्छ है, तपाईँहरू त्यहाँ पनि जान सक्नुहुन्छ भनेर प्रथम चाहिँ त्यो भनिदिनु पर्यो. र अर्को भनेको यस्तै यो के अरे चिलायो खटिरायो दाँत भयो लुतो भयो भनेर साधारण औषधिहरू मात्रै नदिएर अझै हस्पिटल पनि जानु, डक्टरहरूलाई देखाउनु भन्ने एउटा सल्लाह पनि दिनु पर्यो. र
0: त्यो चाहिँ हाम्रो प्रयोगशाला परीक्षणबाट के देखिने कुरा हो अथवा चाहिँ
1: हेरेर थाहा पाउने पनि हो. र हजुरको दाँतको चाहिँ हाम्रो स्पेसिफिक टेस्ट पनि हुन्छ, एउटा छाला थोरै कोट्याएर हामीले माइक्रोस्कोपमा दाँत चाहिँ हजुरको फंगसले गराउने हुन्छ होइन, त्यो फंगसको एलिमेन्ट छ कि छैन भनेर हेर्न पनि सकिन्छ हामीले है, त्योबाट पनि थाहा हुन्छ एउटा.
0: अब अर्को पहिला जेसुकै बिरामी भयो भने मान्छेले सिटामोल र एक दुईवटा एन्टिबायोटिक दिएर सञ्चय गर्ने जस्तै, अब छालाको पनि एउटा मलम दिएर गर्ने कुरा थियो. खास चाहिँ त्यो अलिकति क्लियर भनिदिनु न, त्यो चाहिँ जेनरली प्रयोग गर्न मिल्ने सामान्य कुरा हो अथवा चाहिँ त्यसमा पनि जोखिम छ.
1: त्यही मैले हजुरलाई भनिहालेँ, केही औषधि स्टेरोइड भएको क्रिमहरू होइन दाँतमा लगाउने, चाया पोतोमा पनि लेडिजहरूको स्पेसली एकदमै धेरै हाई, यहाँ मैले समुदायमा जति देखेँ एकदमै धेरै लेडिजहरूले चाया जाने औषधि भन्दै एउटा स्टेरोइड क्रिम लाउनुहुन्छ. त्यो चाहिँ हजुरको औषधि विक्रेताकोमा मात्रै होइन, इभन हजुरको चुरा पसल कस्मेटिक पार्लरसम्म पनि जानु पर्दैन त्यो हजुरले है, सानो सानो त्यो खोका लाइनमा भएको चुरा पसल भएको दिदीहरूकोमा पनि छ त्यो चाहिँ, मै गएको बेला पनि देखेको छु मैले होइन. त्यो चाहिँ एकदमै गलत प्र्याक्टिस हो, त्यो चाहिँ गर्नै हुँदैन. अस्ति भर्खरै पनि मसँग एकजना आउनु भएको थियो, चाया पोतोको औषधि लगाउनु भएको अरे 5-6 महिनादेखि, त्यसमाथि कुनै प्रोटेक्सन छैन, सनस्क्रिन पनि केही नलाउने, उहाँले चाया गइरहेछ भनेर राम्रोसँग लाउनु भयो. अनि अब फ्यु टाइम पछि केही महिनापछि चाहिँ उहाँलाई एक्कासी त्यो घामले डढाएर अनुहार सुन्याएर पुरै एलर्जी भएर रातै भएर आउनु भएको थियो है. त्यस्तो प्र्याक्टिस चाहिँ नगर्दा राम्रो हुन्छ भन्ने लाग्छ मलाई.
0: अब अर्को यो चाया पोतो कुरा, अनि त्यसपछि खास गरी महिलाहरू सुत्केरी भइसकेपछि बच्चा पेटमा आउँदा छाला तन्किनेपछि भर्साहरू बोक्ने हुन्छ, यो पनि तपाईँको डिपार्टमेन्ट
1: हजुर हजुर पर्छ यो पनि पर्छ. यो यस्तो छ, अब हजुरको सुत्केरी हुँदाखेरि के हुन्छ त, अब वेट बढ्छ त्यस्तै पनि होइन, वेट बढ्छ छाला तन्किन्छ, त्यो हुने नै छाला तन्किँदाखेरि हुने सेतो धर्साहरू. हाम्रो टिन एजमा प्युबर्टीको बेलामा पनि हाइट बढ्ने, वात हाइट बढ्दा कोही जिउ मोटाउँदाखेरि त छाला तन्केर बस्ने धर्साहरू हुन्छ है. पहिला सुरुमा हेर्दा रातो निलो देखिन्छ, पछि बिस्तारै यसको कलर फेड हुँदै गएर सेतो हुँदै लाइट हुँदै जान्छ. यसले बच्चालाई आमालाई केही पनि हानि गर्दैन, त्यही भएर आत्तिनु केही पर्दैन यसको लागि. यसको लागि खाइ गर्ने भनेको मोइस्चराइज गर्ने, केही लोसन क्रिमहरू लाउने, केही नभए पनि घरमा नरिवलको तेल सबैसँग हुन्छ है, नरिवलको तेल लगाउने, मोइस्चराइज गर्ने, बिस्तारै सुत्केरीपछि कसै कसै आफै जान्छ पनि, नगए पनि त्यो लाइट हुँदै जान्छ, त्यसले केही असर गर्दैन, त्यसलाई आत्तिनु पर्दैन.
0: अब एउटा त छालाको रोग लागेपछि उपचारको कुरा भयो होइन, अर्को छाला त मान्छेले देखाउनलाई अब सौन्दर्यको लागि चाहियो होइन, यो पनि तपाईँहरू केमा पर्छ कि?
1: हाम्रैमा पर्छ, यो पनि हाम्रैमा पर्छ. अब पढ्ने पहिलेदेखि नै हो पढ्ने हाम्रैमा, तर पहिला चाहिँ मान्छेहरूलाई त्यति धेरै थिएन, ज्ञान थिएन.
0: मैले यसमा बुझ्न खोजेको, त्यो छाला राम्रो देखाउनुको लागि पनि उपचार गर्न आवश्यक हो कि होइन?
1: त्यो चाहिँ हजुरको पर्सनल डिसिजन हो, पर्सनल बिलिफ हो होइन, मैले नगर्नु पर्दैन भन्न पनि मिल्दैन, त्यो आफ्नो पर्सनल हो. तर यो पनि हाम्रो छाला रोग विशेषज्ञकै अन्डरमै पर्छ.
0: चाया पोतोकै कुरा गरौँ, चाया पोतोले अनुहार त राम्रो नदेखेला
1: हजुर हजुर,
0: तर त्यसले छालालाई फेरि चाया पोतो गर्दै फेरि धेरै समस्या बढ्ने, अनुहार झन् बिगार्ने हो कि, अथवा चाहिँ अरू चाहिँ केही बिगार्दैन, चाया पोतोले अनुहार राम्रो नदेखिने मात्र हो ठिकै छ भन्ने मान्छेको लागि उपचार नगर्दा पनि होइन?
1: यस्तो छ हेर्नु, अब हजुरले चाया पोतो भनिहाल्नुभयो, म अलिकति चाया पोतोको बारेमा म कुरा गर्न चाहन्छु. यस्तो छ, अब चाया पोतो भनेको घामले गर्दाखेरि मात्रै नभएर सर्टेन हर्मोनल चेन्जेसहरूले पनि आउँछ प्रेग्नेन्सीमा, कति मान्छेहरूको
0: बहिनी
1: हजुर पछिसम्म रहन्छ, कसैको बिहेै नभएको पनि 15-16 वर्ष उमेरदेखि नै पनि आएको देखिन्छ है. यो चाहिँ के छ भने हजुरको लिङ्क छ क्या, अब चाया पोतो त्योभन्दा सबभन्दा टप कारण चाहिँ चाहे बताउने हजुरको घामको किरण विकिरणले गर्दाखेरि हो. अनि घामको विकिरणले गर्दाखेरि हुने असर हेर्दै जाँदा चाहे पोतो त एकदम सुपरफिसियल मात्रै हो, तर त्यसको अझै डिप के हुँदै जान्छ भने त घामको विकिरणले गर्दा हामीलाई छालाको क्यान्सर समेत हुन जान्छ. त्यही भएर त्यो चाहे पोतोबाट बस्नलाई हामीले जुन मोइस्चराइजर लगाउनु, सनस्क्रिन लगाउनु, यो गर्नु त्यो गर्नु भनेर भनिरहेको हुन्छ, त्यो खालि चाहे पोतोबाट मात्रै बस्न नभएर पछि छालाको अझै गम्भीर केही
0: जरुरी छ त्यो.
1: अब त्यो पनि हजुरको त्यो पर्सनल हुने हो. चाहे पोतो भयो अब हेर्दा नराम्रो त सबैलाई पनि लागिहाल्छ होइन, तर हामीले चाहे पोतोको उपचार गर्दा सनस्क्रिन पनि एउटा मेन स्टे नै राख्छौँ. त्यो सनस्क्रिनले चाहिँ चाहे पोतोलाई मात्रै टार्गेट नगरेर पछि घामको विकिरणबाट हुने अरू धेरै छालाको रोगहरूबाट पनि बचाउन सक्छ. त्यही भएर एटलिस्ट चाहे पोतो छ सनस्क्रिन लाउन सुरु गरिदिनु भनेर भन्दाखेरि मान्छेहरूले मान्न थाल्यो भने त्यो चाहे पोतो त आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा ठूलो समस्याहरूलाई पनि हामीले त्योबाट बचाउन सक्छौँ.
0: जस्तै अब अरू रोग त खानपिन जीवनशैलीले पनि ब्रेन बनाउँछ होइन, नसर्ने रोग असाध्य पनि धेरै त नसर्ने कति सर्ने पनि होला. यो पनि खानपिनले पनि अथवा जीवनशैलीले पनि छालामा समस्या आउने त्यस्तो केही
1: जीवनशैलीले त अब भनिहाले पर्सनल हाइजिन सरसफाइले अवश्य नै आउँछ है, तर फेरि पर्सनल हाइजिन
0: धेरै हेभी काम गर्ने मान्छेको अनुहार खुम्चेको कालो हुने त्यस्तो
1: होइन, हेभी काम गरेर होइन, त्यो काम गर्दाखेरि त्यही भनिहालेँ नि मैले मोइस्चराइजर सनस्क्रिन त्यो प्रोटेक्सनहरू नलगाएर हो.
0: अथवा मान्छे चाहिँ एकदम कमजोर भयो दुब्लो पातलो भएपछि
1: भने हजुरको जति दुब्लाउँदै जानुहुन्छ छाला तल कोलाजिन भन्ने हुन्छ, कोलाजिनले चाहिँ हाम्रो छाला बाक्लो देखाउने, मोटो देखाउने र तन्काउने काम गर्छ. दुब्लो हुँदै जाँदा त्यो कोलाजिन पनि घट्दै जान्छ र छाला तलको बोसो इलास्टिसिटी पनि घट्दै जान्छ. जति छालाको इलास्टिसिटी घट्दै जान्छ त्यति नै बढी चाउरी पनि देखिन्छ. त्यही भएर अनि अब हजुरले भनिहाल्नुभयो भारी काम गर्नेको त्यस्तो भन्दा, त्यो भन्दा पनि हामीले काम गर्ने हिसाबले जस्तै रेस्टुरेन्ट यहाँ

0: ए हात खुट्टा धुने कपडा अलिकति मिच्ने त्यो त बेसिक काम त स्पेसली महिलाहरूको हुन्छ नै हुन्छ। अब कसरी नगरौँ, घरको काम गर्नै पर्छ भन्नुहुन्छ उहाँले, म त्यही भन्छु एटलिस्ट पन्जा लगाएर गर्नुहोस्। अब नगर्नु त भन्न मिल्दैन, एटलिस्ट पन्जा लगाएर गर्नुहोस् र मोइस्चराइजर क्रिमहरू हातमा लगाउने खुट्टामा लगाउने त्यही अनुसारको हुन्छ, फुट्नै पर्छ हात खुट्टा भन्ने छैन।
1: यो वंशानुगत पनि हुन्छ,
0: वंशानुगत पनि हुन्छ यो हात खुट्टा फुट्नेहरू रोगहरू पनि, यो पनि वंशानुगत पनि हुन्छ। कसै कसैको सेतो दुबी आउनेवाला पनि वंशानुगत पनि हुन्छ, अरू पनि छन् धेरै वंशानुगतहरू, कपाल चाँडै झर्ने चाँडै फुल्ने त्यो पनि वंशानुगत हुन्छ। छाला सँगसँगै हाम्रो कपाल र नङ पनि हाम्रो यसै भित्रै आउँछ।
1: भनेपछि अरू रोगको तुलनामा यो छाला रोग चाहिँ कम लाग्ने हो कि, किन डाक्टरले पनि पहिलचोटि अब भर्खर विश्वविद्यालय सोच्नुभयो होइन, धेरै भेटाउँदैनौ, अथवा हामीले थाहा नपाउने हो कि, अथवा छालाको रोग अलिअलि उपचार नगरे पनि चलिहाल्ने हो, के हो?
0: कम लाग्ने त होइन, लाग्ने त छाला रोग पनि लाग्छ मजाले नै, त्यही हो मान्छेहरूले अलिकति सानो भन्दा सानो कुरा पनि हामीले अब घमौरा पनि हामीले पढ्दाखेरि पढ्नुपर्छ, भनेपछि त्यो पनि हाम्रो लागि एउटा रोग हो होइन, उपचारको विषय नै भयो त्यो पनि। त्यही भएर मान्छेले कतिखेर चाहिँ उपचार खोज्न हस्पिटल पुग्छ या स्वास्थ्य चौकी पुग्छ या डक्टरलाई खोज्छ भन्ने कुरा हो, त्यो चाहिँ मान्छेहरूमा डिपेन्ड हो। त्यही भएर अहिले एकदमै अब त हाम्रो यहाँ सुविधा पनि सुरु भइसक्यो होइन, त्यही भएर छालाको रोग कम हुने या छालाको अरू रोगभन्दा कम जटिल हुने भन्ने होइन, छालाको रोग पनि माथि भनिहालेँ नि मैले हजुरलाई सुरुमै, माथि देखिने मात्रैलाई मान्छेले छालाको रोग भन्ने सम्झिन्छ, यो भित्रैदेखि पनि असर गरिरहेको हुन्छ। त्यही भएर
1: भनेपछि हजुरले अहिले त यहाँ यसो हेर्दाखेरि, यसो मान्छे हेर्दाखेरि कुनै न कुनै छालाको समस्या भएकै मान्छे देख्नुहुन्छ होला है?
0: बाहिर हिँड्दाखेरि मैले भनिहालेँ, महिलामा चाहिँ धेरै जसो चाया पोतोको समस्या छ एकदमै। यहाँ हजुर अहिले बाहिर गएर हेर्नु, 100 जनामा 5 जनाले पनि छाता ओढ्नुहुन्न घाममा, तर पानी पर्दा त ओढ्नुहुन्छ सबैजनाले, हजुरले पनि ओढ्नु, पानी पर्दा ओढ्नुहुन्न त हजुर, पानी पर्दा त ओढ्नुहुन्छ।
1: अर्को कुरा यो अब छालाको रोगको कुरा गर्दाखेरि अब हामी सबैभन्दा धेरै डराउने पहिलेदेखि भएर कुष्ठ रोग भन्छौँ, कुष्ठ रोगको त अहिले नेपालमा सरकारले निशुल्क उपचारको व्यवस्था गरिदिएछ, छालाको अन्य रोगको उपचार गर्दाखेरि अब अलिकति खर्चिलो हुन्छ पनि भन्छन्, त्यो खर्चिलो पनि हो विषय?
0: खर्चिलो भन्दा पनि अब हजुरको कस्तो रोग, के सुविधा हजुरले खोजिरहनु भएको छ है? अब हजुरले अघि भन्नुभयो
1: सामान्य, ए मेरो दाँत त धेरै लामो भयो, डक्टरलाई आज मैले 800 को 1200 को औषधि खाएँ भनेको सुनिन्छ, धेरै पहिला त बाहिरको डक्टरलाई क्लिनिकमा भेट्ने त्यस्तो चलन थियो होइन,
0: त्यो पनि हो एउटा, किनभने पहिला कोही हुनुहुन्नथ्यो यहाँ छाला रोग विशेषज्ञ, छाला रोग हेर्ने भनेको यहाँ 2-3 वटा यहाँ ठाउँमा आउनुहुन्छ, महिनाको एकचोटि डक्टरहरू आउनुहुन्छ हेर्नुहुन्छ, प्राइभेटमा गएपछि त्यसै पनि अलिकति खर्च बढ्ने नै भयो है। तर छालाको रोग लाग्यो या छालाको उपचार गर्नु पर्यो भन्दैमा अरू रोग या अरू औषधि भन्दा एकदमै महँगो भन्ने चाहिँ हुँदैन। अब हजुरले त्यो रोग बाहेक अब सौन्दर्यतिर जानुभयो, कस्मेटिकपट्टि जानुभयो भने त्यो अवश्यै महँगो पर्छ त्यो है, तर नर्मल छालाको रोगको औषधिहरू अरूभन्दा एकदमै बढी महँगो हुन्छ भन्ने त्यस्तो चाहिँ छैन। अहिले त बिमाले पनि हाम्रो धेरै औषधिहरू कभर गरिरहेको हुन्छ, त्यही भएर।
1: अर्को डाक्टर साहब, यहाँले अघि पनि भन्नुभयो पर्सनल हाइजिन वातावरणले पनि डिपेन्ड गर्छ भन्नुभयो होइन, अहिले मान्छेहरू अब धेरै त अहिले कृषि सृषि पनि छोडिसके, सरसफाइ टिपटपै भएर हिँडिरहेका हुन्छन्, बरु अब स्विमिङ पुलमा गइरहेछन् होइन, अहिले चाहिँ अब कतिपय ठाउँमा चाहिँ शरीरमा माटो दलेर मड थेरापीको उपचार गरेर पनि यो के सञ्जोग गरेर भन्ने हुन्छ, यो कस्तो कन्ट्रोभर्सी जस्तो कि सफा हुनुपर्ने हो कि माटोले छोपेर बस्नुपर्ने कि, यो कसरी हुन्छ?
0: होइन, पहिला अब यस्तो पनि भन्छन् कतिले, अब पहिला चाहिँ हजुरको हाम्रो अब घर आँगन सबै माटो साटोको हुन्थ्यो, सिमेन्टेड हुँदैन थियो प्रायः होइन, घरै पक्का भए पनि आँगन त सबैको म्याक्सिम माटोकै हुन्थ्यो, अनि अहिले मैले यस्तो पनि भनेको सुनेको छु बच्चाहरूलाई, मेरो बच्चाले त माटो खेल्न पाएन, यसको त इम्युनिटी लो हुन्छ होला भनेर भने जस्तो पनि हुन्छ, त्यो एउटा होइन, हुनु पनि पर्छ, नेचुरल एउटा नेचरको एक्सपोजर जरुरी पनि छ हामी सबैलाई है, त्यो हुनु पनि पर्दछ, तर सँगसँगै हजुरको अब मड थेरापी नै चाहिन्छ, त्यो सरसफाइको त्यो उसको लागि योबाट बस्न, छालाको उसबाट बस्न भन्ने
1: मैले यहाँ जोडेन, हामी अब सरसफाइ कुरा गर्छौँ
0: हजुर हजुर हजुर,
1: अब हाम्रो अहिले त यो सामाजिक सञ्जाल सजिलो भावनाले देखिन्छ होइन, अब राम्रो राम्रो मान्छेहरू मन्त्रालयको सचिवसम्म भइसकेका मान्छेहरू पनि, ए हामी त मड थेरापी लिएर यो कति दिन कहाँ यहाँ बसिरहेको छु भन्दा आइरह हुन्छ,
0: त्यसको
1: माटोले चाहिँ के छालालाई राम्रो गर्ने हो कि, त्यो विशेष माटो केही मिसाएको औषधि राखेर बनाएको
0: त्यो पनि हुन्छ होला केही, अब त्यो बारेमा चाहिँ मलाई अलिकति ज्ञान भएन हजुर।
1: अब अर्को कुरा, यो अब छालाको समस्या भनेको त अब शरीरको देखिने भाग अनुहार पनि हुन्छ, अब छोपेर राख्नुपर्ने ठाउँमा पनि छाला चाहिँ समस्या हुन्छ होइन, हाम्रो जस्तो समुदायमा बिरामीहरूको व्यवहार कस्तो पाउनु भएको छ, सजिलै मलाई यो समस्या छ भनेर आउने खालको छ कि, अथवा त्यस्ता बिरामी तपाईँ कहाँ पुग्ने भएको छैन, कति लजाउने महिला पुरुषहरूले पनि नदेखाउने हुन्छ
0: होइन त्यस्तो पनि हुनुहुन्छ धेरै जस्तो अब जस्तै मैले भनिहालेँ हजुरलाई भुत हो जस्तो रोग दाद

0: कुराहरू प्राय दाँत स्पेसली हजुरको के हुन्छ भने पसिनाले गर्दाखेरि आउने, पसिनामा बस्ने हुन्छ त्यो फङ्गस है, त्यही भएर त्यस्तै काखी जाङहरू त्यस्तो तल होइन हाम्रो इनर ऊ एरियाहरूमा अनि महिलाहरूको छातीको तलपट्टि त्यस्तोमा आउने हुन्छ, त्यही भएर अलिकति देखाउन लाज मान्ने पनि हुनुहुन्छ, तर अब त्यही अनुसारको काउन्सिलिङ गरेर ऊ गरेर तर आउनुहुन्छ अहिले अलिक खुलेर आउन थाल्नु भएको छ। इभन अब म महिला डक्टर भए पनि होइन पुरुषहरू कोही कोही चाहिँ अलिक अप्ठ्यारो मान्नुहुन्छ, तर त्यस्तो काउन्सिलिङ गरेर ठिक छ देखाउनुपर्छ भनेपछि खुलेर देखाउने उसमा पनि आउनुहुन्छ आजकल चाहिँ।
1: अर्को अब कतिपय चाहिँ अब हाम्रो जस्तो समाजमा बिरामीहरूको गलत व्यवहार पनि हुन्छ कि
0: हजुर,
1: जस्तो हामीले सुनिरहेछ हजुरले सुन्नुभयो होला, एभ्रिडे काम गर्ने महिलाहरूले हरेक दिन जस्तो जीवनजल खाने,
0: हजुर
1: काममा पसिना आउँछ भारी बोक्नुपर्छ भने हरेक दिन जीवनजल दैनिक जस्तो सेवन गर्ने होइन, अब कतिपय हामीले महिनावारी रोक्नको लागि पिस लगाएका औषधिहरू निरन्तर खाइराख्ने, अब कसैलाई जाडोको डर छ भने त्यो जाडो सिजनभरि खाएर चाहिँ मिन्सिनेसन रोकिराख्ने होइन, त्यस्ता कुरा पनि हुन्छन्। अब कतिपयले औषधि राम्रोसँग नखाइदिने पनि हुन्छ, छालाका बिरामीहरूको त्यस्तो गलत व्यवहारहरू के पाउनु भएको छ भनेको नमान्ने अथवा यस्तो
0: छालाकोमा
1: एभर्सनको लागि अरू चिजहरू होइन अनावश्यक चिजहरू प्रयोग गरेर ज्यान जोखिममा जाने त्यस्तो पनि हुन्छ, यस्तो खालको केही छ छालाका
0: छालाकोमा चाहिँ अहिले यहाँ चाहिँ बेसिक मैले पहिला भनेको जस्तै हजुरलाई त्यही मैले भने प्र्याक्टिस एक दुईवटा औषधिको त्यस्तो गलत प्र्याक्टिस छ, जाने माग्ने लगाउने होइन त्यसले गर्दा पनि हुन्छ। अनि अर्को भनेको सरसफाईसँग अलिकति म जोड्न चाहन्छु हजुरलाई, सरसफाई भन्दैमा मैले भनेको थिएँ म त सधैँ नुहाउँछु डाक्टर साहब, सधैँ गरे हुन्छु किन मलाई मेरो ठिक भइरहेको छैन त लुतो भनेर पनि आउनुहुन्छ,
1: यहीमा हात त हामी सधैँ धुन्थ्यौँ
0: हजुर,
1: कोरोना आएपछि थाहा भयो कि हात कसरी धुनु पर्दो रहेछ होइन
0: हजुर,
1: अब तपाईँ त छालाको विशेषज्ञ डाक्टर पनि होइन, यो अलिकति खुलेर भनिदिनु नुहाउने
0: यस्तो फेरि नुहाउने नुहाउने भन्दा भन्दै डेली नुहाउनु भन्नुभएको छ डाक्टर साहबले, डेली नुहाउनु भन्नुभएको छ भन्दै दिनदिनै बिहान बेलुकै साबुनले पुरा घोटी घोटी त्यसरी पनि ननुहाउनु होला होइन, किनभने जाडोमा स्पेसली जुन हामीले एक्जेमा भन्छौँ एउटा डर्मेटाइटिस एक्जेमा भन्छौँ छालाको, त्यो भएको बिरामीलाई चाहिँ धेरै पानीमा पनि नगर्नु, इभन हप्ताको तीन दिन मात्रै नुहाउनु भन्ने पनि, त्यही भएर त्यो छुट्टा छुट्टै सल्लाह दिइन्छ। तर अहिले स्पेसली गर्मीलाई फोकस गर्दाखेरि चाहिँ हामीले फेरि घुमिफिरि हामी दाद लुतोमै गइरहेछौँ होइन, के हुन्छ भने मैले भनिहालेँ अघि पसिनामा बस्ने हुन्छ भने, त्यही भएर हामीले कति आउनु भएको छ बिरामीहरू मसँग कि यति धेरै भइसक्यो मैले महिनादेखि औषधि खाइ पनि रहेको छु लगाइ पनि रहेको छु तर ठिक भएन डाक्टर साहब भनेर भन्नुहुन्छ, अनि मैले उहाँहरूलाई औषधि दिने हजुरलाई मैले पनि त्यही हो अर्को डाक्टरले पनि त्यही नै दिनुभयो है, मैले दिने सल्लाह एक्स्ट्रा भनेको चाहिँ उहाँलाई के हो भने अहिले स्पेसली गर्मीमा राति सुत्ने बेलामा जिउ पखालेर सुत्ने, चाहे बिहान नुहाउनुहोस् ननुहाउनुहोस् जे गर्नुहोस् राति सुत्ने बेलामा पसिना लिएर नसुत्नु होला है, लगाएको लुगा सधैँ फेर्ने, धोएपछि घाममा सुकाउने,
1: छालाको समस्या भइसकेका एलर्जी भएका मान्छेले मात्रै कि सबैलाई,
0: सबैलाई अहिले सकेसम्म चाहिँ सबैलाई नै,
1: कति पहिले त अब दिउँसो प्रचण्ड गर्मीमा तातेको हुन्छ झ्यामै चिसोमा हाल्दा झन् मान्छे
0: दिउँसो भने होइन खालि सुत्नु भन्दा
1: दिउँसो जिउ धेरै तातोमा हुन्छ, हाम्रो यहाँ त 40-41 डिग्रीमा हुन्छ होइन त्यो हुन्छ, अनि साँझ चिसोले अब पानीले तातोले दुमाउने कुरा भएन, चिसोले नुहाउनुपर्छ, दिउँसो तातो राति चिसोले गर्दा स्वास्थ्यमा अरू खालको समस्या आउँछ कि भन्ने पनि
0: एकदमै अहिले खासै फरक चाहिँ नपर्ला,
1: बच्चादेखि बुढासम्म सबैको लागि
0: हजुर गर्न सकिन्छ, अब अवस्था हेरेर होइन, अब चिसै लागिरहेको बेलामा पनि गरेको गरे गर्नुपर्छ भन्ने छैन, या अब नर्मल सबैलाई केही नगरी पनि या दिनको एकचोटि नगर्दा पनि ठिकै छ भने पनि गरिरहनु पर्दैन, मैले स्पेसली उहाँहरूलाई फोकस गरेको जसलाई यस्तो दाद लुतोको समस्या छ होइन उहाँहरूलाई नै फोकस गरेको कि राति सुत्ने बेलामा पसिना जिउ पखालेर सुत्ने, फेरेको कपडालाई जुन धुइन्छ धोएर अहिलेको यो घाममा त हजुरले आधी घण्टा एक घण्टामा सुक्छ, तर त्यो नउठाउने कपडा घामले गर्दाखेरि फङ्गस भन्ने जुन फङ्गसले गर्दाखेरि त्यो दाद हुने हो, फङ्गस चाहिँ घामले एकदमै नष्ट गर्नलाई घाममै राख्नुपर्छ कपडा, त्यही भएर अहिले स्पेसली सबैले नुहाउनै पर्छ भन्ने होइन, स्पेसली त्यो समस्या भएको मान्छेहरूले चाहिँ यति तीन कुरा चाहिँ एकदमै फोकस गर्नुपर्छ, म सबैलाई नै भन्ने गर्छु, बेलुका जिउ पानीले पखाल्ने, कपडा सधैँ फेर्ने र फेरेको कपडालाई धोएर घाममा मजाले सुकाउने।
1: अब हामी कुराकानी करिब अन्त्यतिर पुग्यौँ, पहिला त हाम्रो नामै लिनुपर्छ जिरा साक्य हुनुहुन्थ्यो नेपाल राज्यमा, करिब करिब पश्चिम नेपाल भरिको छालाको विशेषज्ञ डाक्टर उहाँ नै हुनुहुन्थ्यो 15-20 वर्ष अगाडि कुरा गर्दा होइन, अहिले अरू ठाउँमा अरू थपे टिका बनाउन त पहिलो हुनुहुन्छ, अघि दुई दिन अस्पताल भन्नुभयो अरे सेवा दिने तपाईँले,
0: मैले हजुर दुई दिन हजुर
1: सेवा गराएहरू कतिको आइराखेका छन् कहाँ कहाँ सेवा दिइराख्नु भएको छ यो पनि भनिदियो भने हामीलाई श्रोताहरूलाई
0: हजुर, अहिले चाहिँ म टिकापुर हस्पिटलमा अब सरकारी विधा नपर्दाखेरि पर्यो भने बेग्लै कुरा हो, नभए नपर्दा हरेक हप्ताको सोमबार र बिहिबार हुन्छु, अब कहिले
1: 8 नम्बर कोठामा
0: हुन्छु है, त्यहाँ हजुरहरूले सुन्न सक्नुहुन्छ छाला रोगको कति नम्बर कोठा भनेर 8 नम्बरको, अनि अब इफ इन केस त्यो बारमा कुनै सरकारी विधा केही पर्यो भने कहिलेकाहीँ तलमाथि हुन्छ, त्यो बाहेक अरू दिन चाहिँ म आफै यही नैनातारा मेडिकलमा हजुरहरूले सबैले पाउन सक्नुहुन्छ मलाई सोमबार
1: बाहेक अरू अस्पतालहरूमा पनि भिजिट छ?
0: त्यो बाहेक चाहिँ म सुखड जान्छु एउटा, त्यो चाहिँ महिनाको एक एकचोटि मात्रै हुन्छ भिजिट। सुखडमा एउटा सिएस हस्पिटल भन्ने छ र साथसाथै महेन्द्रनगरको भरोसा केयरमा पनि जान्छु।
1: हाम्रो अडियन्सहरूलाई के भन्नु छ भने संक्षिप्तमा राख्न सक्नुहुन्छ?
0: म पनि पहिलोचोटि टिकापुरमा अब सेवा दिन आएको छु होइन, यहीँको घर बुहारी छोरी भएर टिकापुर हस्पिटलमा हरेक हप्ताको सोमबार र बिहिबार 8 नम्बर कोठामा छाला तथा यौन रोग विशेषज्ञ म डाक्टर प्रकृति बरालाई भेट्न सक्नुहुन्छ। सबै टिकापुरवासी र अरू पनि जति पनि सुन्ने हाम्रो महानुभावहरू हुनुहुन्छ सबैलाई एकदमै स्वागत छ, आउनुहोस्, सुविधा लिनुहोस्।
1: हस्, आफ्नो महत्वपूर्ण समय सामुदायिक रेडियो टिकापुरलाई दिनुभयो। छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराललाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तोता एकेन्द्र तिमिल सेना पनि बिदा हुन्छु। नमस्कार।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टीकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: ल है म आइपुगे सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो
1: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
0: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
1: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
0: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
2: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौ नत्र ढिलो हुन्छ
3: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ जीवन रक्षा गरौं
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-3986-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: ए रोक रोक रोक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
6: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
7: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
6: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
6: नरम, मुलायम, सुतीको कपडा लगाउने।
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
6: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
5: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईलाई थाहा भयो,
9: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
8: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
9: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
8: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
9: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
8: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
9: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
10: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
5: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM, टीकापुर FM 101 मेगाहर्ज।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्टो कि नै वान नन्दी भोज आगिलि न अब समय एक ठो घर गहना नै हो बनाइना उनीना पट्टा नि पैना त
5: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
5: ए ले ले ठिके बा चल हाली भात वट खाइ हौ जाइका हौ सामुएल ज्वेलर्स न गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864 41 208 और 9846 39 261।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए रोक रोक रोक, के भयो? किन कराएको यस्तो
8: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
9: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
10: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तन्खाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2179 सम्पर्क हर्या।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
2: अनिवार्य अङ्ग्रेजी,
4: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्तशास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: ससानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: दाई नानबा कहाँ जाइ लाग्दो त?
8: यो सब लाग्दा चर्पी जाइ टुका।
7: ए रुको नाट पछि नोकलासे मै टर्च लाइट लट्ठी दिएटु लेख जाओ।
8: काचे चुनु लट्ठी टर्च लाइट
7: काकर रही दाई राति बेला बाहिर निक्ल पर्लासे वा टोयलेट जाइ पर्लासे जहिया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी देखे जाइ पर्छ। काकर कि बर्खा छ्याक्बा साँप रहसे टर्च को अजलाले सापन ड्या खसेक्दै छ।
8: कत्रा मजा सल्लाह डेली मर छोटकी छै
7: दाई हमर ना स्कुलिक म्याडम सर हुनु साफ नुक सिद्धा ठाउँ सी ल्याङ पर्लसे ओ काम गर पर्लसे जहिया फेठा फुसिया रिपोर्ट सिकैल बाट का आम्हो छेटवा दिभा झपास अथवा झ्याङ्गा सलक ठाउँमा ल्याङ पर्लसे लम्मा लट्ठी देख छ्याक छ्याक बजेटी ल्याङ पठाकै छ कल बाट।
9: सात बर्खा छ्याक समयमा सुक्खा ठाउँमा बैठ मन परैछ। यी मौसममा आपन बस्यारामा पानी पैसा पिला कोर्से सुक्खा ठाउँको खोजीमा हुँदा बाहिर निस्कठ।
10: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फे साँप मानव बस्ती लग्घ आइसक्छ।
8: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहे सक्दै था।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
5: खेतबारीमा काम सकभर बिहाना वा बेलुका मात्र गर्ने
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
5: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
4: नरम मुलायम सुतीको कपडा लगाउने
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्रे पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-3986-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्।
4: अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ।
3: प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: नरेशजी तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाने कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग
7: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: आई बुढल्ला सुन्छ कि नै वानन्दे घोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छेकले कत्रा सुगर बना कन लबाटी
1: ए ले ले ठिक है बा चल हाली भाटवट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846439261
2: आई गई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
3: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
2: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेको छ
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या

वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा

0: र निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: धराबुढी थला पढिन्, ओक्तमुलो धामी जाक्री सबै गरिहाले, निकै भइनन्। हवाईजहाज मिलाउन सकिन्थ्यो कि राम्रो अस्पतालले उपचार गर्ने थिए।
1: मन्त्रीजी गाउँमा आउँदै हुनुहुन्छ, त्यतिखेर कुरा गरौँला।

0: क्याने गर्छन् भने जागे छोडा देऊ अनि अखिले पाएको छ आथा पाथाले मात्र गर्ने हो राजनीति मैले पहिले बनाएको थिएँ
1: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा सम्पन्न गरेका काम योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा प्रश्न वा सुझाव सहित तफसिलको मिति स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू सरोकारवालाहरू सेवाग्राहीहरू गैर सरकारी संस्था वर्ग नागरिक समाज युवा समाजसेवी बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते समय दिउँसो 2 बजे स्थान सुवर्णपुर स्थित कृषि भवन जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
6: ए रुक रुक रुक
7: के भयो किन कराएको यस्तो
6: दाई यस्तो पनि हुन्छ र
7: 30 दिनसम्म अनलिमिटेड रे
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्यान्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। संघ सरकारबाट प्रदेशलाई आउने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढ़ी, सुदूरपश्चिमका लागि 16,01,47,00,000 विनियोजन। कैलालीको तापक्रम 40 र नेपालगंजको तापक्रम 41 डिग्री पुग्ने अनुमान। र छालाको समस्यालाई सामान्य रूपमा लिन नहुने छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बरालको भनाई। अब मध्यान्न खबर विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। विकास सूचाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढ़ी पाएका हुन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,000 विनियोजन भएको छ, जसमध्ये स्थानीय तहलाई 3,14,63,39,00,000 र स्थानीय तहलाई 1,09,65,35,00,000 बराबर हो। संघ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण सशर्त विशेष र सम्पूरक शीर्षकमा यो अनुदान दिएको हो। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17,59,87,00,000 विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17,20,82,00,000 विनियोजन भएको छ। कोशी प्रदेशका लागि 16,47,10,00,000, बागमतीका लागि 15,21,48,00,000, गण्डकीका लागि 12,72,85,00,000, लुम्बिनीका लागि 14,71,76,00,000 र सुदूरपश्चिमका लागि 16,01,47,00,000 विनियोजन भएको हो। आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकम मध्ये समानीकरण अनुदान 61,50,32,00,000 र सशर्त अनुदान 39,72,74,00,000 रहेको छ। विशेष अनुदानतर्फ 3,82,11,00,000 र सम्पूरक अनुदानतर्फ 4,60,18,00,000 विनियोजन भएको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबारका लागि देशका विभिन्न शहरहरूको सार्वजनिक गरेको मौसम पूर्वानुमान विवरण अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। तराई र पश्चिम नेपालका केही शहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाड़ी तथा पूर्वी भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। आज दिउँसो विशेष गरी तराई क्षेत्रका शहरहरूमा मौसम अत्यन्तै गर्मी रहनेछ। मौसम पूर्वानुमान अनुसार धनगढ़ी, वीरेन्द्रनगर, नेपालगंज, घोराई र भैरवमा तातो दिन रहनेछ। यी शहरहरूमा वर्षाको सम्भावना 0% रहेको छ भने तापक्रम उच्च रहनेछ। नेपालगंजको अधिकतम तापक्रम देशकै सबैभन्दा धेरै 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। त्यसै गरी धनगढ़ीको तापक्रम 38 देखि 40, भैरवाको 37 देखि 39 र वीरेन्द्रनगरको 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्नेछ। मध्यान्न खबरमा लघु साना तथा मझौला व्यवसायीले 10,00,000 डिजिटल कर्जा पाउने लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: अब बाँकी खबर। छालाको समस्यालाई सामान्य रूपमा लिने वा डाक्टरको सल्लाह बिना नै विभिन्न क्रिमहरूको लगातार प्रयोग गर्ने मानिसमा छालाको समस्या भइरहेको पाइएको छ। टिकापुर अस्पताल लगायत विभिन्न स्थानमा बिरामी जाँच गर्नुभएकी छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बरालले यस्तो बताउनु भएको हो। डाक्टर बरालले व्यक्तिगत सरसफाईको अभावका कारण पनि यहाँका मानिसमा छालाको समस्या बढ़िरहेको बताउनु भएको छ। अब लघु साना तथा मझौला व्यवसायी एमएसए मैले पनि विभिन्न डिजिटल विद्युतीय माध्यमबाट ऋण लिन पाउने भएका छन्। राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेण्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर प्रवाह हुने लघु साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको छ। यसअघि बैंक तथा वित्तीय संस्थामा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानीमा जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिलाई मात्र विद्युतीय कर्जा उपलब्ध गराउँदै आएको थियो। अहिले लघु साना तथा मझौला व्यवसायीलाई उक्त कर्जा उपलब्ध गराएको हो। लघु साना तथा मझौला व्यवसायीलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख निश्चल अधिकारीले बताउनुभयो। उनका अनुसार अब लघु साना तथा मझौला व्यवसायीले दुई प्रकारको डिजिटल कर्जा पाउनेछन्, जस अनुसार अल्पकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 5 लाख र दीर्घकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 10 लाखसम्म रहेको छ। अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि 1 वर्ष र दीर्घकालीन प्रकृतिको कर्जामा सम्बन्धित बैंकले आफ्नो नीति अनुसार तोक्न सक्नेछन्। यसअघि बैंक तथा वित्तीय संस्थामा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले 5 लाख र 2 लाख रूपियाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउँदै आएको थियो। बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थानसँग आबद्ध मर्चेन्टलाई यस मार्गदर्शनमा उल्लेखित कर्जा सीमाको अवधिमा रही कर्जा प्रदान गर्ने भएमा मर्चेन्टको सहमतिमा निजको व्यवसाय एवं कारोबार सम्बन्धी आवश्यक पर्ने विवरण भुक्तानी सेवा प्रदायक संस्थाले कर्जा विश्लेषण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन सक्ने सुविधा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा विश्लेषणलाई सहयोग पुग्ने गरी अन्य प्रविधिलाई प्रदायक संस्था टीएसपीसँग सहकार्य गर्न सक्नेछन्। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
2: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब पुनः बाँकी खबर। जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको छ। उपाध्यक्ष लालमती देवी कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत 29 जना अपाङ्गता भएका बालबालिकाहरूलाई सिकाई प्रक्रियालाई सहज बनाउन आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच, सहभागिता तथा सिकाई उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको उपाध्यक्ष कठरियाले बताउनुभयो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। संघ सरकारबाट प्रदेशलाई आउने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढ़ी, सुदूरपश्चिमका लागि ₹16,01,47,00,000 विनियोजन। कैलालीको तापक्रम 40 र नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने अनुमान। र छालाको समस्यालाई सामान्य रूपमा लिन नहुने छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बरालको भनाई। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्कुलेट रोक्यो।
7: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
6: हो? हजुर हो।
7: लौ न, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
6: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्कुलेट रोक्यो। लौ न के गर्ने हो न, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्छ। लौ न भाइ के गर्ने होला, लौ न।
7: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
6: हुन्छ दाई, हुन्छ।
7: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
6: हुन्छ दाई, कत्रो घुम्नु भयो, जाउँ छिटो जाउँ।
8: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खट्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षक

0: द्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र,
0: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
0: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना शुरू जेठ 3 गतेदेखि,
0: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-648-673 र 98-1468-0204।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
4: फराकिला कक्षाहरू,
5: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
4: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
5: खेलकुद सुविधा,
4: कम्प्युटर शिक्षा,
5: स्वच्छ पिउने पानी,
4: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
5: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
4: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्राओ लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्साजन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कार्यक्रमहरू भर्ना फारम वितरण जेठ एक गते देखि, भर्ना सुरु जेठ तीन गते देखि, कक्षा सञ्चालन जेठ 25 गते देखि, पठन पाठन समय बिहान 6 बजे देखि 10:30 बजे सम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: घर परिवारमा सबै बिरामी
3: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
2: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाहिने जो माइलो
5: के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरोला रोड, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: वृद्धा हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराएती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैला।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98148-0204।

0: कर्णाली नमूनामा भी टीका प्रमाख शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजासँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मुनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: दाई नाचबा कहाँ जाइ लाग्दो त?
5: पेसाब लाग्दा चर्पी जाइ टुका।
4: ए रुको नाट पछि नोकलासे मै टर्च लाइट लट्ठी जेटु लेख जाओ।
5: काजे चुनु लट्ठी वा टर्च लाइट
4: काकर रही दाई राटिक बेला बाहे निक्ल पर्लासे वा टोयलेट जाइ पर्लासे दैया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी देखे जाइ पर्छ। काकरा कि बर्खा छ्याक बा साँप रहेक छ टर्च को अजराले साफन ब्या खसेक छ को लट्ठी ठ्याक ठ्याक आओ सुनख साफ भक्छ का
5: हो कत्रा मजा सल्लाह डेली मर छोटकी छै
4: दाई हमन्ना स्कुलिक म्याडम सर र साफ नुक सिर्ना ठाउँ सि ल्याङ पर्लसे ओ काम गर पर्लसे जहिया फेठ फुस्यार विपथा गएको सिखैल बाट का आम्ह छेटवा डिभा झपा अथवा झ्याङ्गा चलक ठाउँमा ल्याङ पर्लसे लम्मा लट्ठी देख ठ्याक ठ्याक बजेटी ल्याङ पर्था गएको कल बाट
6: सात बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैछ। यी मौसममा आफन बस्यारामा पानी पैसना पिला कोर्से सुक्खा ठाउँको खोजीमा हुँदा बाहिर निस्कठ।
7: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फे साँप मानव बस्ती लग्घ आइसक्छ।
5: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लघ उपचार केन्द्र कहाँ बा कैथ पत्ता लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा।
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
3: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर।
2: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: आई बुढल्ला सुन्टो कि नै वा नन्दिक भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
5: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 और 98486-39261।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 9870106772।
8: स्वास्थ्यका लागि पानी

0: वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9864-14-799-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924-67-28-25।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र?
4: 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली
10: सम्पर्क मोबाइल नम्बर 9807106772।
11: स्वास्थ्यका लागि पानी।
12: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
13: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
12: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
13: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
4: ए बा, आइकै क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य ज्वलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: प्रमाण सुरक्षित गरौं।
1: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं। हिंसा मुक्त डिजिटल समाज बनाऊ।
0: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
5: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
6: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
7: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
4: भनेदेखि सबै कुरा पाउने रहेछ
8: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
8: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602004
11: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो
12: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ सिट सीमित छ आजै सम्पर्क गर्नुहोस्
11: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
12: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
11: फराकिला कक्षाहरू
12: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
11: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
12: खेलकुद सुविधा
11: कम्प्युटर शिक्षा
12: स्वच्छ पिउने पानी
11: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ
12: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98584624167
11: तपाईँको भविष्य निर्माणको एक सहयात्री

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका नगरसभाको तयारीमा जुट्यो। वडा स्तरमा टोल भेला गरी योजना प्राथमिकीकरण गर्दै जानकी गाउँपालिका वार्ड नम्बर 3 को सार्वजनिक सुनवाई। टीकापुर नगरपालिका वार्ड नम्बर 4 द्वारा 50 जना सुत्केरीलाई पोषण सामग्री वितरण। सुदूरपश्चिममा रेबिज विरूद्धको खोप अभाव। टीकापुर अस्पतालमा जेठ लागेदेखि नै खोप अभाव। र भूमि समस्या समाधानका लागि जिल्ला समिति गठन गर्ने सरकारको निर्णय। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिका नगरसभाको तयारीमा जुटेको छ। आगामी असार 5 गते सभाको मिति तोकिएको छ। यति बेला वडा स्तरमा टोल भेलाबाट योजना छनौट कार्य भइरहेका छन्। पालिकाले 97 करोड़ बजेट अनुमान र स्रोत पहिचान गरी विगतका अभ्यासलाई चिर्दै आगामी वर्षका लागि सबै बजेट वडा स्तरमा पठाएको छ। यसपटक पालिकाले क्रमागत र केही महत्वपूर्ण योजनालाई निरन्तरता दिँदै बाँकी बजेट विनियोजनका लागि वडामै सिलिङ पठाएको बताएको छ। यसै विषयमा प्रमुख प्रशासकीय अधिकारी सुमन दितालसँग कुराकानी गरेकी छु।
1: हामीले यो चोटि आर्थिक वर्ष 83-84 को लागि बजेटहरूको हाम्रो 97 करोड़ आय व्यय अनुमान भएको छ। त्यसमध्येमा संघ प्रदेशबाट प्राप्त हुने र हाम्रो आन्तरिक आय गरेर जम्मा जम्मी 97 करोड़ अहिलेसम्मको देखिएको छ। स्रोत अनुमान समितिबाट त्यस्तो आएको छ।
0: सभाको तयारीका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
1: सभाको कानून त तोकेको कुरा हामीले वैशाख 10 गतेदेखि नै स्रोत अनुमान समितिको बैठक बसेर प्रक्रिया शुरू गर्नुपर्ने थियो। धेरै कुराहरू त हाम्रो भइसकेको छ। स्रोत अनुमानको समितिको बैठक बसेर स्रोत अनुमानले एक खालको स्रोत जम्मा गरेर कार्यपालिकामा पेश गरेको र कार्यपालिकाले त्योलाई चाहिँ अनुमोदन गरेर ओडामा सिलिङ पठाउने शाखागत रूपमा चाहिँ सिलिङ पठाउने काम सम्पन्न भइसकेको छ। यसरी हाम्रो नयाँ प्र्याक्टिस के छ भने हामी कहाँ चाहिँ अब नगर प्रमुख र उप प्रमुख दुइटै नभएको अवस्था भएको कारणले पालिकाको केन्द्र कार्यालयमा राखेर बजेट विनियोजन गर्ने विगतको जुन प्रणाली थियो त्यसलाई चाहिँ हामीले यसरी अन्त्य गरेर सबै सिलिङ चाहिँ ओडामा बजेट सबै ओडामा पठाइएको छ। सबै योजनाहरू ओडाबाट नै आउने गरिकन व्यवस्था मिलाइएको छ।
0: भनेपछि अघिल्ला वर्षहरूमा मेयरको यति उपमेयरको यति भनेर झण्डै करोडौं बजेट माडिन्थ्यो, त्यो चाहिँ अन्त्य गर्नुभयो?
1: यो चोटि त्यो छैन, सबै ओडामा छ। हामीले साधारण खर्च जो प्रशासनिक खर्च चाहिँ हुन्छ त्यो छुट्याएर बाँकी बचेको सबै रकम चाहिँ ओडामा गएको छ सिलिङमा।
0: ओडा अध्यक्षज्यूहरू खुसी हुनुहुन्छ यसबाट?
1: अब उहाँहरू खुसी हुनुहुन्छ, उहाँहरूको यो चोटि बजेट बढेको छ, त्यो भएपछि अब खुसी हुने नै हुनुभयो।
0: तर कतिपय योजनाहरू ठूला योजनाहरू चाहिँ जस्तो नगरलाई केन्द्रित गरेर विनियोजन गर्ने अथवा चाहिँ नगर गौरवका योजनाहरू पहिला विनियोजन गर्दै अथवा चाहिँ छुट्याउने अभ्यास थियो नि, त्यसलाई निरन्तर
1: यस्तो छ। नगर गौरवका योजना भनेर छुट्याइएका योजनाहरूमा जुन कन्टिन्यू छन् ती योजना कन्टिन्यू नै छन्। कतिपय चाहिँ हाम्रो जो ठेका प्रक्रियामा गइसकेका बहुवर्षीय रूपमा चाहिँ हामीले घोषणा गरिसकेका त्यस्ता खालका योजना चाहिँ निरन्तर छन्। जो विगतका दिनहरूमा चाहिँ हामीले निरन्तरता दिएका जो भविष्यमा दिनुपर्ने जस्तो हाम्रो प्यारी छोरी हाम्री छोरी प्यारी छोरी जस्ता कार्यक्रमहरू, खेलकुदका कार्यक्रमहरू, छात्रवृत्तिका कार्यक्रमहरू छन्, त्यस्ता कार्यक्रमहरू चाहिँ कन्टिन्यू छन्, तिनलाई छुट्याइएकै छ। जो विगतमा जनप्रतिनिधिहरूका बीचमा यो यति बजेट तेरो मेरो भन्ने खालको थियो त्यसलाई चाहिँ नगरेर हामीले यो चोटि चाहिँ फर्मुलामा राखेर सबै फर्मुलामा राखेरै पठाइएको छ।
0: भनेपछि यसपालि ओडालाई जस्तो बजेट बाँडफाँड गर्दाखेरि समस्या भएन?
1: त्यस्तो समस्या देखिएन। अब सहमति भएर सहजताका साथ सम्पन्न भएर उहाँहरू भेला बोलाइराख्नु भएको छ, तपाईँहरूले पनि हेरिराख्नु भएको होला, भेलाहरू भइरहेका छन्। टोल भेला बस्ती भेलाहरू भएर योजना छनौटका कामहरू भइरहेका छन्।
0: त्यसो संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्वको आकलन चाहिँ कति गरिएको छ?
1: संघबाट प्राप्त हुने 18 करोड समानीकरण अनुदान आएको छ, 9 करोड राजस्व बाँडफाँडको चाहिँ आएको छ संघबाट, प्रदेशबाट करिब करिब 2 करोड जति समानीकरण अनुदान र राजस्वको चाहिँ ठ्याक्कै अङ्क चाहिँ अहिले थाहा भएन, यस्तो गरिएको छ। हाम्रो भूमि कर जो हामीले मालपोत उठाउँछौ त्यसबाट 4 करोडको अनुमान छ र हाम्रो आन्तरिक आएको 9 करोडको अनुमान छ।
0: बजेटको अनुमान र स्रोत पहिचान गर्दाखेरि के कुरामा ध्यान दिनुहुन्छ?
1: स्रोत अनुमान भनेको हाम्रो कतिपय संघबाट आउने कुराहरू चाहिँ त्यो पहिल्यै चाहिँ हामीलाई थाहा हुन्छ, यति आउँछ भनेर सिलिङ आएको हुन्छ। प्रदेशबाट आउने कुरा पनि त्यही अनुसारले सिलिङ आएको हुन्छ। हामीले यहाँ गर्ने भनेको हाम्रो आन्तरिक आएको मात्रै हो। हाम्रो आन्तरिक आएको हेर्दा चाहिँ अब हामीले एउटा चाहिँ मालपोतको पैसा आउँछ, त्यो भनेको हाम्रो मालपोत रजिस्ट्रेसन्सको कुराहरू भयो, त्यो मालपोत कार्यालयले उठाएर चाहिँ हामीलाई दिन्छ। अनि हाम्रो आन्तरिक आय राजस्व संकलनको चाहिँ हाम्रा राजस्वका स्रोतहरू अब त्यसलाई चाहिँ राजस्व समितिले अनुमान गरेको हुन्छ, त्यो स्रोतका आधारमा हाम्रो कति अब विगतको प्र्याक्टिस त्यसमा चाहिँ केही बढाएर 10-15% कति हुन्छ त्यो बढाएर चाहिँ अनुमान गर्ने गरिएको छ।
0: जस्तो यो राजस्व संकलनको लक्ष्यहरू हुन्छ नि, जस्तो अब यो वर्ष पनि यहाँहरूले लक्ष्य
2: पूरा गर्ने जस्तो देखिन्छ नि त, त्यसले बजेट विनियोजन अथवा चाहिँ निर्माणमा कतिको प्रभाव पार्छ?
1: त्यसले चाहिँ एउटा के हुन्छ भने हामीले वास्तविक धरातलमा बसेर चाहिँ अनुमान गरिरहेको छौँ भन्ने हो, हाम्रो अनुमान चाहिँ मिलिरहेको छ, हामीले चाहिँ हचुवाको भरमा अस्वाभाविक ढंगले चाहिँ अनुमान गरेका छैनौँ। पालिकाले एक खालको हाम्रो जे आमदानी हुन्छ त्यसलाई मात्रै जोडिएको भन्ने हो, यो वास्तविक तथ्यमा आधारित नै देखिएको छ अहिलेसम्म। त्यसो हुँदा हाम्रो अनुमान बढेको छ, घटेको छैन।
2: जस्तो अब कार्यक्रम अथवा चाहिँ बजेट सिलिङ बाँडफाँड गर्दा पनि विगतका कार्यक्रमहरूको समीक्षा चाहिँ कतिको गरियो,
1: त्यसको छलफलकै क्रममा छन्, कतिपय छलफल भए कतिपय कार्यक्रमहरू अब ड्रप आउट गर्नुपर्ने हुन सक्छ, कतिपय सकिएका कार्यक्रमहरू हुन्छन्, आवश्यक नभएका कार्यक्रम फेज आउट गरेर नयाँ कार्यक्रम चाहिँ ल्याउनु पर्ने हुन सक्छ। त्यो भएको कारणले समीक्षा त अब त्यो भइ नै हाल्छ कार्यक्रमको, त्यो नभइकन त बजेट बनाउने प्रक्रियामा चाहिँ हामी जानै सक्दैनौँ।
2: अहिले चाहिँ यहाँहरूले चाहिँ बस्ती स्तरमा टोल भेला गरेर योजना छनौट गर्दाखेरि जस्तो जुन टोल विकास समितिको सक्रियता बढाउनु भएको छ नि, यसले चाहिँ कस्तो प्रतिक्रिया अथवा सुझावहरू आइरहेको छ?
1: यसो अब अहिले विशेष गरी टोल विकास संस्थाहरू चाहिँ क्रियाशील हुँदाखेरि एक खालको वास्तविक तहको तल्लो तहका योजना आवश्यकता के हो भन्ने कुराको पहिचान हुन चाहिँ सजिलो भएको छ। उहाँहरू क्रियाशील हुनुहुन्छ, भेला बोलाउँदा चाहिँ सहभागी हुनुहुन्छ, त्यसो हुँदाखेरि बस्ती गाउँ बस्तीमा चाहिँ कस्ता खालका आयोजना कस्ता खालका परियोजनाहरू आवश्यक छन्, उनीहरूको आवश्यकता के हो, त्यो आवश्यकता पहिचान गर्न चाहिँ नगरपालिकालाई सजिलो भएको छ।
0: टिकापुर नगरपालिका वार्ड नम्बर 4 ले सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ। वडा कार्यालयले वडामा रहेका 50 जना सुत्केरी महिलालाई पोषण सहयोग गरेको हो। पोषणमा आधा किलो घिउ, 1 क्यारेट कुखुराको अण्डा वितरण गरिएको छ। वडा अध्यक्ष लालवीर चौधरीले सुत्केरी महिलाको पोषण सुधारमा सघाउने उद्देश्यले चालू आर्थिक वर्षमा वडाभित्रका सुत्केरीलाई पोषण सहयोग गरेको बताउनुभयो।
3: चालू आर्थिक वर्षमा श्रावण महिनादेखि हालसम्म सुत्केरी भएका 50 जना महिलाहरूलाई पोषणको शैली स्वरूप आधा किलो घिउ र 1 केट अण्डा वितरण गरेका छौँ। यो महिलाहरूलाई स्वास्थ्यमा एउटा सुधार होस् र टिकापुर नगरपालिकाको पनि ध्यान आकर्षण भएको छ भन्ने कुराले गर्दाखेरि एउटा सकारात्मक सूचना सम्प्रेषण गर्नको लागि यो कार्यक्रम शुरूआत गरेका छौँ।
0: शहरी स्वास्थ्य केन्द्र अस्नेरीका इन्चार्ज शकुन्तला रोकायाले गर्भावस्थादेखि नै पोषणमा ध्यान दिनुपर्ने बताउँदै सुत्केरी भएपछि बच्चाको पोषणका लागि पनि आमाले पोषणयुक्त खानेकुरा खानुपर्ने सुझाव दिनुभयो।
4: सुत्केरी र गर्भवतीको लागि अब सल्लाह भन्नुपर्दाखेरि हामीले विशेष गरी टिकापुर नगरपालिका वार्ड नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र मार्फत र टिकापुर नगरपालिका वार्ड नम्बर 4 वडा कार्यालय मार्फत सुत्केरी महिलाहरूका लागि पोषिलो सामग्री वितरण कार्यक्रम सुरु गरेको थियौँ हामीले। त्यसरी लगभग हाम्रो 54 जना सुत्केरी थिए। साउनदेखि यता वार्ड नम्बर 4 सुत्केरी भएका महिलाहरू उहाँहरूलाई पोषिलो खानाको रूपमा चाहिँ 1 क्यारेट अण्डा र आधा किलो घिउ वितरण गर्यौँ। त्यसरी चाहिँ हामीले सुत्केरीहरूलाई र सुत्केरीका बच्चाहरूलाई अब साउनमा जन्मेको बच्चा त आफू पनि खाने भइसकेको छ, त्यही भएर उहाँहरूलाई हामीले के भनेछौँ अब तपाईँ त परिहाल्नु भयो र बच्चालाई पनि यो अण्डा उसिनेर होइन नास्ताको रूपमा दिनुहोला, अनि घिउमा चाहिँ हामीले जाउलो लिटो बनाउँदाखेरि चाहिँ त्यो घिउ प्रयोग गर्नुहोला र यसरी बच्चालाई पनि खुवाउनुहोला, हजुर पनि खानुहोला र आमा र बच्चा स्वस्थ रहन् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो भनेर उहाँहरूलाई चाहिँ मैले जानकारी दिएछु। अब सुत्केरीहरूले त पोषिलो खानेकुरामा त ध्यान दिन एकदमै आवश्यक छ। खासमा हामीले उद्देश्य 28 दिनदेखि 42 दिनभित्रका सुत्केरीहरूलाई चाहिँ दिएको भए अझै राम्रो हुन्थ्यो। विशेष परिवेशले गर्दाखेरि अब अलि ढिला भए तापनि सुत्केरीले त यो पोषिलो खाना एकदम आवश्यक छ।
0: वडा सदस्य तुलसा विकले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन वडा सचिव जगबहादुर कार्कीले गर्नुभएको थियो। खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम मुलायम सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
5: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
9: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
9: कुलटमा लाग्ने,
8: छटपटी हुने,
9: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
10: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाकी खबर। जानकी गाउँपालिका वार्ड नम्बर 3 को आर्थिक वर्ष 2082-83 को सेवा प्रवाह आयोजना र कार्यक्रमको सार्वजनिक सुनवाई भएको छ। जानकी गाउँपालिकाको सुवर्णपुरमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडाको आयोजना र कार्यक्रम सम्बन्धी नागरिकहरूले आफ्ना जिज्ञासा, गुनासा र सल्लाह राखेका छन्। सूर्यप्रसाद रेग्मीले ज्येष्ठ नागरिकलाई बैंकबाट वृद्ध भत्ता वितरण गर्दा समस्या भएको, स्वास्थ्य संस्थामा ल्याबको समस्या भएको लगायतका समस्या राख्नु भएको छ। मणिराम ढुङ्गानाले हालसम्म वडाको सार्वजनिक सुनवाई नभएको, वडाको कार्यक्रमका बारेमा जानकारी नभएको, पानी निकासको समस्याले वर्षातको समयमा डुबान हुने गरेको गुनासो गर्नुभयो। लक्ष्मण गिरीले कृषिमा बजेट नभएकाले कृषकलाई बिउ बिजनका लागि पहल गर्नुपर्ने, वडाको पछाडिको बाटो ग्राभेल गर्नुपर्ने, सड़क बत्तीको समस्याका बारेमा वडामा जानकारी गराए पनि सुनवाई नभएको गुनासो गर्नुभयो। भरत साउको घरदेखि जितबहादुर चौधरीको घरसम्म निर्माण हुन लागेको सड़क 20 फिट मात्रै नाला बनाउँदा समस्या हुने भएकाले यसमा वडा सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। टिप्पणी गर्दा दिनेश चौधरीले योजना बनाएर मात्रै हुँदैन, संरक्षण आवश्यक छ भन्नुभयो। नागरिक शिक्षा आवश्यक रहेको बताउँदै उहाँले सबै नापी को समस्याको कारण बाटोमा नक्साङ्कनमा समस्या हुने बताउनुभयो। सुनवाईमा आएका प्रश्नको जवाब दिँदै वडा सचिव श्याम किशोर चौधरीले बैंकबाट ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरे पनि अशक्त नागरिकको हकमा बैंकसँग समन्वय गरेर घरमै उपलब्ध गराउने जानकारी दिनुभयो। वडाध्यक्ष सुरेश बहादुर चौधरीले सुनवाईमा आएका प्रश्नको जवाब दिँदै वडाको गतिविधिका बारेमा सकेसम्म बढ़गर चिराकी मार्फत खबर गर्ने गरेको, माग अनुसार योजनाहरू बनाउने गरेको, वडाबाट हुन नसक्ने योजना संघ प्रदेशमा माग गरेको, आगामी दिनमा जनताको सल्लाह सुझाव अनुसार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोपको अभाव भएको छ। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनु पर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको 2 साता बितिसकेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निशुल्क रूपमा सेवाग्राही उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताउनुभयो। त्यसै गरी प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट निशुल्क वितरण गर्ने उक्त खोप आपूर्ति हुन नसक्यो र अझै केही समय लाग्ने पत्रमा उल्लेख छ। गत जेठ 16 गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरेको छ। टीकापुर अस्पतालमा पनि जेठ 1 गते यता खोप अभाव छ। खोप अभाव भएकाले जेठ महिनाको आजसम्म अस्पतालमा 370 जनाले किनेर खोप लगाएका प्राविधिक मुखिया मोहन साउले जानकारी दिनुभयो।
11: बिरामी त आएका आयो हुन्छ, दिनको 25-30-35 जना आएका आयो हुन्छ। जम्मा 370 जना आइसक्यो जेठ 1 गतेदेखि अहिलेसम्म चिन्दै लाउँदै गर्छन्। अब खेता गर्नु जानुभन्दा पनि अब ढिलो गर्नु हुँदैन, त्यसको त टोकेको 7-10 दिनभित्र सुरु गरिहाल्नुपर्छ। अनि किने सल्लाह दिए आउँछ हामीले, अनि चिन्दै लाउँदै गर्छौँ, चिन्दै लाउँदै गरेर आजसम्म 370 जनाले लगाएको छ। सुन भन्नाले उसले धनगढी आपूर्ति हो हामीलाई दिने, अनि त्यहाँ फोन गर्दाखेरि परदेशले खरिदियो, फागुन महिना खरिदियो, फागुन 4 वैशाख 3 महिनामा सिद्धियो अरे, 35 बजेट पनि सिक्यो त्यो सामाजिक विकास मन्त्रालयको अनि त्यहाँ अब विभागमा माथि स्वास्थ्य सेवा विभागमा फोन गर्दाखेरि टेन्डर भएको छैन भन्थे गरेर अस्ति एउटा भयो अस्ति हामीले गरेको टेन्डर भएको छैन अघि टेन्डर भएपछि अनि हुन्छ भन्थे अब त्यो कहिले टेन्डर गर्ने हुन् कहिले पठाउने हुन् एक डेढ महिना लगाइहाल्ने हुन् तिमीले खर्चिलो छ त 9-3 डोज लाग्नुपर्छ 975 रुपियाँ पर्छ एउटालाई तिनै डोजको हिसाब गर्ने त्यही पनि भित्र हामीले भित्र लगाइदियो भने बाहिरबाट दुईजना मिलेर किनेर ल्याउँछौँ 685 लिन्छ 325 325 दुईटालाई बाँडिदिन्छ अनि त्यो त्यसलाई लगाएर 975 रुपियाँ पर्छ एउटालाई तिन डोजलाई।
0: कैलालीमा खेत जोतिरहेका बेला ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ। लम्किचुवा नगरपालिका 6 गपकामा सोही स्थानका 50 वर्षीय रामलाल थारूले चलाएको से 2-38-02 नम्बरको ट्र्याक्टर पल्टिँदा उहाँको मृत्यु भएको हो। थारूले आफ्नै ससुरालीको खेत जोतिरहेका बेला सोमबार दिउँसो ट्र्याक्टर पल्टेको प्रहरीले बताएको छ। प्रधानमन्त्री बालन शाहले आज मन्त्रीपरिषद विस्तार गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गिरामा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनुभएको छ। शपथ ग्रहण समारोहमा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश सभामुख राष्ट्रिय सभाका अध्यक्ष मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुहुन्थ्यो। गुरूङ यसअघि पनि गृहमन्त्री नै हुनुहुन्थ्यो। उहाँको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उहाँले राजीनामा दिनुभएको थियो। सरकारले गठन गरेको छानबिन समितिले उहाँलाई क्लीन चिट दिएपछि उहाँ फेरि गृहमै दोहोरिनु भएको हो। त्यस्तै महावीर पुन पनि जेएनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो। फागुन 21 को निर्वाचन अघि मन्त्री पदबाट राजीनामा दिएर उहाँ चुनावमा होमिनु भएको थियो। गुरूङ गोर्खा एकबाट राज्यसभाका निर्वाचित सांसद हुनुहुन्छ। पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
12: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
13: महिनाको महिनावारी गडबडीको समस्या,
12: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
13: पेट सम्बन्धी सम्पूर्ण समस्या,
12: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
13: ईसीजी सेवा,
12: डिजिटल एक्सरे सेवा
13: र प्रयोगशाला ल्याब सेवा।
12: फोन नम्बर 98484-27359 र 98842-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले गोदाममा कुल 1,40,841 अनुदानित रासायनिक मल मौजाद रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको साउन 1/2082 18/07/2083 विवरण अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनको गोदाममा मल मौजाद रहेको हो। कुल मौजाद मध्ये सबैभन्दा धेरै यूरिया मल 80,900 टन छ। यसै गरी डीएपी 40,760 टन र पोटास 19,180 टन मौजात रहेको मन्त्रालयले जनाएको छ। नेपाल सरकार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले जिल्ला भूमि समस्या समाधान समिति गठन सम्बन्धी निर्णय गरेको छ। मन्त्रालयको एजेट 19 गतेको निर्णय अनुसार भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला स्तरमा समिति गठन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको हो। यस निर्णय अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ। गठित समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने भने प्रमुख जिल्ला अधिकारीको तोकेको जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि, प्रमुख प्रशासनिक अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला सदरमुकाम स्थित भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा जिल्ला सदरमुकाम स्थित नापी कार्यालयका प्रमुख सदस्य रहनेछन्। नापी कार्यालयका प्रमुखले सदस्य सचिवको भूमिका निर्वाह गर्ने व्यवस्था छ। सरकारले भूमि सम्बन्धी समस्या समाधानलाई प्रभावकारी बनाउन नियमअनुसार कार्यान्वयन सुनिश्चित गर्न जिल्ला भूमि समस्या समाधान समितिलाई आवश्यक निर्देशन समेत दिएको छ। खोज खबरमा अब पालो जनावासको। गर्मी अत्यधिक बढ़ेको छ। गर्मीले मानिसको दैनिकी अस्तव्यस्त भएको छ। आजको जनावासमा हामीले गर्मीका समयमा तपाईंलाई कस्तो समस्या छ भनी केही महिलालाई सोधेका छौं।
14: नमस्कार, मेरो नाम पवित्रा ढुङ्गाना। गर्मीमा महिलालाई हुने विभिन्न किसिमका समस्याहरू रहेका हुन्छन्। सर्वप्रथम त भान्सामा आगोमा काम गर्दा, खाना पकाउँदा गर्मी धेरै हुने, खेतबारीमा काम गर्दा पनि पसिना आउने, एक्कासी काम गर्दा गर्दै बेहोस हुने, यो पनि एउटा ठूलो समस्या देखिन्छ। महिनावारी हुँदा प्याड राख्दा पनि घाउ खटेर आउने, महिलालाई नै हुने समस्या यो पनि एउटा मेन समस्या हो। अनि गाई वस्तुलाई घाँस काट्दा गोबर फाल्दा पनि महिलालाई नै बढी समस्या देखिन्छ। प्राय जसो पुरुषहरू यो काममा पनि खटिँदैनन्। घरमा काम गर्दा बच्चा बच्चीसँगै हेरेर उनीहरूलाई खाना नास्ता बनाउनु पर्छ।
15: नमस्ते, मेरो नाम बिमला सिंह सिन्हा हो, म नयाँ टिकापुरमा बस्छु। महिलालाई समस्या त अब धेरै किसिमका हुन्छन् होइन, समस्या हुने नै महिलालाई हो। सर्वप्रथम त महिलालाई घरै समस्यामा पनि अब कुनै महिलालाई त राम्रै होला र कुनै कुनै महिलालाई चाहिँ घर परिवारको चाहिँ व्यवहारको समस्या सर्वप्रथम हो। त्यसपछि उसले गर्ने काममा घरदेखि बाहिरसम्मको सबै समस्या महिलालाई हुन्छ। अफिस धाउने महिलालाई अफिस धाउनु पर्छ, घर धाउनु पर्छ होइन। त्यसैमा बालबच्चा हुने महिलालाई घरमा हेरविचार गर्नुपर्ने हुन्छ, बालबच्चाको हेरविचार गर्नुपर्ने हुन्छ। त्यसै गरी अब महिलाको मेन समस्या भनेको महिनावारीको बेलामा हो।
16: नमस्कार, म दुर्गा तिमिल सिन्हा। गर्मीमा महिलालाई हुने समस्याहरू धेरै किसिमका समस्याहरू हुन्छन्, किनभने महिलालाई घरभित्रका धेरै कामहरू गर्नुपर्छ, आगोमा खाना पकाउनु पर्छ, गर्मी हुन्छ र बच्चाहरू सँगसँगै हुन्छन्। पुरुषहरू बाहिर विदेशी रोजगारतिर गइरहेका हुन्छन् र महिलालाई त घरका कामहरू धेरै गर्नुपर्ने हुन्छ, किनकि बच्चा सँगसँगै हुन्छन्। हामीले गाई बस्तु सबै घर व्यवहार सम्हाल्नु पर्ने हुन्छ, त्यही भएर महिलालाई विभिन्न किसिमका समस्याहरू हुन्छन्।
17: नमस्कार, मेरो नाम मनसरा साउ बुढा, हाल नयाँ टिकापुरबाट। गर्मीमा विभिन्न किसिमका समस्याहरूदेखि लिएर विभिन्न किसिमका रोगहरू बढी फैलिने सम्भावना हुन्छ, त्यो भन्दा नि महिलाहरूलाई बढी समस्याहरू देखेको हुन्छ। महिलाहरूले घर धन्दादेखि लिएर बाहिरको काम अनि केटाकेटी सबै कुरा सम्हाल्नु पर्ने हुन्छ। यस्तो गर्मी सिजनमा खाना पकाउँदा आगोदेखि लिएर अरू विभिन्न इन्धनको साधनबाट पनि समस्या देखिरहेको हुन्छ। त्यसको लगातै केटाकेटीहरूमा विभिन्न किसिमका खटिराहरू भयो, हैजाहरू जस्ता रोग लाग्दा उनीहरूलाई हस्पिटल लिनुको साथसाथै घर व्यवहार सम्हाल्नु पर्छ।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिका नगरसभाको तयारीमा जुट्यो। वडा स्तरमा टोल भेला गरी योजना प्राथमिकीकरण गर्दै जानकी गाउँपालिका वार्ड नम्बर 3 को सार्वजनिक सुनवाई। टिकापुर नगरपालिका वार्ड नम्बर 4 50 सुत्केरलाई पोषण सामग्री सहयोग। सुदूरपश्चिममा रेबिज विरूद्धको खोप अभाव। टिकापुर अस्पतालमा जेठ लागेदेखि खोप अभाव र भूमि समस्या समाधानका लागि जिल्ला समिति गठन गर्ने सरकारको निर्णय। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
18: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
19: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
18: तुहार बाटा स्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाका अनला बाटी
19: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
18: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846239261।
20: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिका वडा नम्बर 7 सत्तिकाकै महिलाहरूसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई।
1: राम राम।
0: राम राम।
1: तर नाम कहाँ हो?
2: म नाम मंगती चौधरी।
1: कति वर्षको हो?
2: 60 वर्ष।
0: 60 वर्ष माथि भइसक्नु भयो होइन? अनि जस्तो यो महिलाहरूको घरमा जिम्मेवारी कस्तो हुँदो रहेछ जस्तो लाग्छ?
2: महिलावारीको जिम्मेवारी त धेरै हुन्छ। जस्तै अब खाना पकाउने, अनि भाँडा कुँडा धुने, लुगा कपडा धुने, झारबहार गर्ने, भेरा बाख्रा हेर्ने, धेरै काम हुन्छ।
0: तपाईँलाई कामबाट कहिले फुर्सद मिल्छ?
2: कामबाट त कहिले फुर्सद मिल्दैन, तर अब कतै अझ कार्यक्रम छ भनेर जाउँ भने मात्र।
0: कहिले काहीँ कार्यक्रममा निस्किनुहुन्छ?
2: 25 गते त प्रत्येक 25 गते हामी कार्यक्रममा निस्किन्छौँ।
0: अनि महिलाहरू 25 गते भेटघाट गरेर के गर्नुहुन्छ?
2: सेवा संगति गर्छौ, अनि धेरै दिदी बहिनीहरूको भेटघाट हुन्छ।
0: भनेपछि दिदी बहिनीहरूको समस्याका विषयमा पनि छलफल हुन्छ?
2: दिदी बहिनीको विषयमा पनि समस्या छलफल हुन्छ।
0: अनि जस्तो खास गरी महिला नभएको भए घर कस्तो हुन्थ्यो?
2: महिला नभएको घर कस्तो होला? नराम्रो, घरभरि फोहरै, न झाडु न सफाई गरेको।
0: महिलाहरूको भूमिका धेरै छ?
2: महिलाहरूको भूमिका त धेरै हुन्छ। महिलाहरू नभएको घर नकुराको जालैले भरेको, अनि फोहरले भरेको, भाँडा कुनी त्यतिकै फालेको, लुगा कपडा त्यतिकै लथालिने।
0: तपाईँ पढ्नु भएको छ कि छैन?
2: पढेको छैन।
0: पढ्न पाउनु भएन?
2: आर्खा भाँडा धुने ठिकै थियो।
0: कमजोरी लाग्नु थियो?
2: माइती घरमा अनि गरिब हुनुहुन्थ्यो, कमैया बस्ने अर्काको घरमा, अनि ओर्गानी लाग्ने अर्का घर, भाँडा धुने।
0: भनेपछि पढ्न पाइएन? कहिले काहीँ लाग्छ कि नै तपाईँलाई म पनि पढेको भए हुन्थ्यो भन्ने?
2: अब त धेरै लाग्छ, पहिला त लाग्थेन। अब पहिला त जसको घरमा काम गर्थे त्यही घरको मान्छे, केटीहरू अनि बहिनी, अनि तीसँगै हुँदाखेरि, अनि तिनीसँग परेको भए त अलिक कति पो हुने थियो। म त सोध्थेँ, गरिब घरको मान्छे, अनि भाँडा धुनु र अर्का घरको भाँडा धुनु, लुगा धुनु, अनि घाँस भुसा काट्नु मात्रै हुन्थ्यो। गरिब मान्छेले सोचेको थिए पढ्नु पर्ने रहेछ।
0: पढेको भए त बाठो भइन्थ्यो नि?
2: अलि त केही त हुने थियो, अलि टाठो बाटो त हुनु पर्ने थियो।
0: कुन कुन ठाउँमा चाहिँ पढेको भए हुन्थ्यो जस्तो लाग्छ? जस्तै बैङ्कमा जाँदा लाग्छ कि?
2: बैङ्कमा जाँदा पढेको भए हुने लाग्छ। अनि मोबाइल खेलाउन आउँदैन, अनि त्यस्तो बेला अनि मोबाइल खेलाउन अलि पढेको भए त मोबाइल खेलाउन आउँथ्यो, त्यस्तै लाग्थ्यो।
0: पढ्नुपर्छ है,
2: होइन?
0: अनि अहिलेका छोरीहरूलाई के भन्नुहुन्छ? कतिपयले चाहिँ बिचमै पढाइ छोड्छन्?
2: मेरो छोराछोरीलाई त मैले पढाएँ, आफ्नो छोराछोरीहरूलाई। म ओर्गानी लागे त लागे, तिमीहरू ओर्गानी नलाग, पढ।
0: सबैलाई पढाउनु? कति बच्चा छन्?
2: मेरो 5 वटा।
0: अहिले के गर्छन् त?
2: अहिले एउटा छोरी टिकापुरमा अहिले कपडा पसल छ, अनि माइली छोरी खालि खाँदा छ, अनि साइली छोरी पहाड डाक्टरनी छ, त्यो ल्याबको कान्छी छोरी बर्दिया छ,
0: काम गर्छ,
2: कामै गर्छ, अनि छोराभरि पढ्दैछ त्यो जापानको लागि।
0: भनेपछि घरबार राम्रै बनाउनु
2: भयो।
0: हुन्छ, यहाँलाई धन्यवाद। म तपाईँसँग गफ गर्छु। नमस्ते।
3: नमस्ते।
0: तपाईँको परिचय दिन न।
3: मेरो नाम फुलमा चौधरी हो।
0: तपाईँ त पढ्नु भएको छ, जवान हुनुहुन्छ होइन? कति पढ्नु भएको छ?
3: 10।
0: त्यसमाथि किन पढ्नु भएन?
3: बिहे गरे।
0: सानैमा बिहे भयो?
3: नाइ, सानैमा।
0: 10 पढ्दा पढ्दै बोर्नु? त्यसपछि पढाइ छोड्नु भयो?
3: छोडे।
0: किन छोडेछु भन्ने लाग्छ कि लाग्दैन?
3: अब बिहे गरिसके, अब छोरे, अब के गरे।
0: बच्चा बच्चा कतिवटा छ?
3: 2 छन्।
0: तपाईँको जिम्मेवारी घरमा के काम गर्नुपर्छ त?
3: अब सबै काम गर्नुपर्छ, अब छोराछोरीलाई पनि हेर्नुपर्छ, घरै पुरा भान्छ, घर खेतीपाती सबै सम्हाल्नु पर्छ, आफूले नगरे कसले गर्छ, सबै सम्हाल्नु पर्छ, धेरै जिम्मेवारी हुन्छ कि।
0: पढेको राम्रो हुन्छ जस्तो लाग्छ। महिला नभएको घर कस्तो हुन्छ होला?
3: एकदमै नराम्रो हुन्छ के भानु, घर पनि कस्तो हुन्छ, आँगन।
0: महिलाहरूको भूमिका धेरै छ होइन?
3: धेरै छ। बच्चालाई पनि एकदमै गाह्रो हुन्छ कि महिला नभएको घरमा, फेरि खाना टाइममा उठ्न सक्दैन नि त बच्चाहरू, बिहान
0: पोषण चाहियो,
3: नास्ता चाहियो, गाह्रै हुन्छ।
0: भनेपछि धेरै छ होइन?
3: धेरै छ।
0: त्यसै गरी म अर्को महिलासँग कुराकानी गर्छु। तपाईँको परिचय दिन न।
4: मेरो नाम सरस्वती चौधरी
0: हो। अनि तपाईँको कति बच्चाहरू छ?
4: 2 बच्चा छ।
0: घरमा के काम गर्नुपर्छ र?
4: घरमा अब त्यही खाना पकाउने, बच्चाहरूलाई हेर्ने, घरको सरसफाई गर्ने।
0: जिम्मेवारी धेरै छ होइन?
4: आई महिना भएपछि त घर कहाँ सफा सुग्घर हुन्न, आई महिना भएपछि सबै
0: गर्नुपर्छ।
4: अब कोही गर्छन्, कोही पुरुष, कोही पुरुष गर्दैन, बुझ्ने पुरुषले गर्छन्, नबुझ्ने पुरुषले त झनै गर्दैनन्।
0: जस्तो तपाईँले आफ्नो लागि समय कतिको निकाल्नुहुन्छ?
4: समय त छ, म अब खेतीपाती पनि छैन, अब आर्थिक स्थिति कमजोरै छ भन्दै मेरो लागि त समय छँदैछ। बाख्रा पाल्छु, त्यही बाख्रालाई चराउन जान्छु, घर बस्छु।
0: कतिवटा बाख्रा छ?
4: 3 छन्।
0: आल्टो बस्नु भएको छैन?
4: नाइ।
0: अनि कहिले काहीँ आफ्नो लागि घुम्ने, अनि यसो कतै निस्किने?
4: निस्किहाल्छु, त्यो त टाइम भएपछि टाइम निकालेर पनि निस्किन्छु।
0: अनि पढ्न पाउनु भयो कि भएन तपाईँले?
4: पढ्न पाएको।
0: कति पढ्नु भएको छ?
4: 9।
0: त्यसपछि किन पढ्नु भएन त?
4: त्यही बिहे गरे अनि पढेन।
0: कहिले काहीँ 9 पढेर किन छोडेछु जस्तो लाग्छ कि लाग्दैन?
4: लाग्छ आफैलाई, अब फेरि अब बच्चा बच्ची भइगयो, अब के पढ्नु भन्ने जस्तो लाग्छ, अनि पढ्दैन।
0: पढेको भए हुन्थ्यो जस्तो लाग्छ होइन? पढेको मान्छे र नपढेको मान्छेहरूमा के फरक देख्नुहुन्छ तपाईँले?
4: एकदमै फरक छ। अब पढेपछि आफ्नो हातमा सिप हुन्छ, पैसा पानी सबै कुरा आफूसँग हुन्छ, जे पनि गर्न सकिन्छ। अनि आफू पढेको छैन भने अब श्रीमानको दबाबमा बस्नुपर्छ, महिलाले गर्नुपर्छ।
0: तर पढ्न नपाए पनि सिप सिक्न त सकिन्छ नि होइन?
4: हो, त्यो पनि हो।
0: महिलाले पैसा कमाउनु पर्छ, त्यही त हो।
4: महिला बेरोजगार हुनु हुँदैन, महिलाले जसरी पनि मेहनत गर्नुपर्छ र पैसा कमाउनु पर्छ भन्ने मेरो विचार हो।
0: हुन्छ, अर्को महिलासँग कुराकानी गर्छु। राम राम, तपाईँको नाम के हो?
5: सेम दयाली हो। मैले त भुराइ गिरात हुँ।
0: कैसो बच्चा बाटै?
5: बच्चा 4 बाटै।
0: बरबर हुइगिल?
5: बरबर बाटै, सब भोसकै डरले।
0: कसिको हुर्काइलो त बच्चा?
5: कसिको हुर्काइले, कसिको हुर्काइले पता नै। पहिले डाक्टर वक्टर वक्टर नै रहे, दुखी बिमार हो जाए राजापुर लै जाए, अब राजापुरके दबाइ नै लागे, बस टेकुनिया लै जाए, घनी कहुँ लै जाए।
0: बहुत बिमार हुन्छ?
5: बहुत बिमार हो, पहिले बहुत बिमार हो, मर छ वक्त सुखरा लाग गेले, बल्ल बल्ल बल्ल बल्ल हुर्काइले,
0: बल्ल बचाइलो,
5: बल्ल बल्ल बचाइले।
0: अब जानले बाटो
5: नै खाए, पहिले गरिब रही त नै खाए दिन।
0: अब तो ठीक बा?
5: अब ठीक बा।
0: बस तू स्कूल पढ़ लो कि नहीं?
5: नहीं, मोर दाई बाबा तो पहले कहीं लौंडी लड़कन है, का कर पढ़ाई ना हो, छौन है पढ़ाई, लौंडी लड़कन पढ़ाई भी नहीं कराई, सुनाई जानबो हमरे पढ़ल लड़का वो नहीं पढ़ल लड़का फरक पड़ा।
0: पढ़े को भय तपाईको जीवन कस्तो हुन्छ?
5: कसिन हुन्छ हां,
0: पढ़ल रहो तो कैसिन रहत जीवन?
5: बढ़िया रहत, सब चीज जान नहा रहती, अब नहीं पढ़ल कुछ जान नहीं जानती, करे अच्छा भैंस बराबर का का देख बता,
0: दोसर मने के सहयोग लेना पड़त ना।
5: हां, सहयोग लेना पड़त।
0: अब छाई हिन का को हटो तो
5: छाई है तो सब पढ़ाई लाती, कोई 11 पढ़ल बा, कोई 12 पढ़ल बा, कोई 10 पढ़ल बा, 6-10 पढ़ल बा।
0: घर काम के कर छै? तो
5: घर काम ते छाई बा, वही सिलाई कटाई सीखा उनचा सीख ले बा, तम सियत लुगरा, मै कुछ काम नै करथु, मै छिगरी पिन चढ़ै थु,
0: छिगरी पालल बाटो। ठीक बात,
5: छिगरी चढ़ै थु सान सकार, बस बड्डा बाटिस, बस खेती काटिस, जीवन चलल बाजे सिक्का सिक्का दास।
0: नमस्ते।
5: नमस्ते,
0: हजुरको परिचय दिन
5: न। लीला चौधरी।
0: तपाईँको चाहिँ, तपाईँ चाहिँ पढ्नु भएको छ कि छैन?
5: पढेको छैन।
0: किन पढ्नु भएन?
5: त्यतिखेर अब सानै थिए, अब आमा बुवाहरूले त्यहाँ पढाएनन्, अर्काको घरमा भुकरी अर्गिन लगाइदिन्थे, अनि पढ्न पाएन।
0: कति वर्ष अर्गिनी काम गर्नुभयो?
5: अब सानोमा त कति वर्षसम्म, सानोदेखि अब अर्काको बच्चा खेलाउने खेलाउने, अनि कहिले अर्गिनी लगाउने, कहिले बच्चा खेलाउने, त्यस्तै गराउँथे। त्यस्तै गर्दा गर्दा 12 अनि बिहा गराइदिए आमा बुवाहरूले,
0: सानैमा बिहा गरिदिए। तपाईँ बिहे गरेर जाँदाखेरि बिहे भने के हो थाहा थियो?
5: त्यो थाहै थिएन।
0: अनि घरको जिम्मेवारीले च्याप्यो? कतिवटा बच्चा छ तपाईँको?
5: अहिले तिनवटा छोराहरू थिए, तर कान्छा छोरा बितिहाल्यो, त्यहाँ नदीमा पौड्यो, नुहाउन गए, खेल्न गए, त्यसैमा बित्यो।
0: डुबेर दुईटा छोरा छन्? अहिले
5: दुईटा छोरा छन्।
0: तपाईँले सानैमा बच्चा पाउनु भयो कि अलि ठुलो भइसकेपछि पाउनु? बच्चा चाहिँ,
5: बच्चा त लगभग 16-17 वर्षमा यस्तै भयो,
0: सानै उमेरमा पाउनु भयो नि त होइन? त्यो सानै उमेरमा बच्चा पाउँदा के गाह्रो हुँदो रहेछ?
5: अब गाह्रो त गाह्रै भयो, त्यतिखेर केही थाहै थिएन।
0: दुःख पायो?
5: दुःख पायो, जसरी जन्मे
0: पढे लेखेको थाहा पाउने भएको भए अलि सजिलो हुन्थ्यो नि होइन? अनि तपाईँलाई कहिले काहीँ लाग्छ मैले पढ्न पाइनँ, पढ्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ?
5: अब त्यस्तो त सबैलाई लाग्छ, अब लाग्थ्यो त पहिला।
0: कस्तो कस्तो समयमा चाहिँ पढाइको याद आउँछ?
5: हिसाब किताब गर्दाखेरि, अब केही काम गर्दाखेरि, अब दोकान कहिले काहीँ जानुपर्छ, त्यतिखेर आउँदैन, त्यतिखेर अनि लाग्थ्यो परेर अलिअलि आउँथ्यो भन्ने जस्तो लाग्छ।
0: थोरै पढेको भए पनि हुन्थ्यो जस्तो लाग्छ। अहिलेको छोरीहरूलाई चाहिँ तपाईँको के सुझाव छ?

0: मैले त्यो सानै देखियो त त्यति भएपछि अर्काको बच्चा खेलाउने हुर्कन्दै बिहा भइगयो. बिहा भएपछि बच्चाहरू दुःख पायो, अब पढ्न लेख्न पाएन. पाएपछि त जान्ने थिएन मोबाइल खेलाउन, केही पनि जान्दैन. नै कहिले पनि पढ्न पाएन, छुट्टै दिन दुःख पाएको, धेरै दुःख पाएको. गाह्रो हुन्छन् त, कति गाह्रो हुन्छन्. लिएर घनी कहाँ जाने, घनी कहाँ जाने. पहिला टिकापुरमा बजार पनि थिएन, सानो एउटा यो सरकारी अस्पताल थियो. उहाँबाट यहाँ खोप लगाउन आएको हामीलाई धेरै घाममा. पहिला त छट्टु छट्टु छैनन्, छत्तरी ओढेर यस्तो हामी अवस्थामा थिए. पहिला धेरै चाहिन्छ धेरै सुख छ. अब गाडी अहिले त अटोमा हिँड्न पाइन्छन्, बसमा पनि हिँड्न पाइन्छन्, होइन सबैमा हिँड्न पाइन्छन्. पहिला त धेरै दुःख थियो, अब सुख छ. छोरीहरू काम गर्छन्, अर्काको घर गएर अब खेतीपातीको सबै पढेको छन्, कोही पनि पढेको छैनन्.
1: हुन्छ, हवस् त, कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै. म दुर्गा देवकोटा पनि बिदा हुन्छु. नमस्कार.

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
1: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
3: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
1: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने।
4: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
1: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले 6 पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम एसआईभीटी गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने। ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
6: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
7: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार बढीमा तीन वर्ष बढीमा है मैले यहाँ घोषणा गर्छु म यो तीन वर्ष बढी हो यो मन्त्री भएर खाने।
6: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
6: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भनी 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
9: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त सकेसम्म हामीले पहिले नै भने जहाँ बर्ड फ्लू देख्छु त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण थप फैलि नदिनको लागि हामीले प्रयास गर्ने। यो विषाणुबाट सर्ने रोग हो। विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त संक्रमित चाहिँ पन्छी र पछि लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ। त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्मलाई व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो। आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
6: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2%ले वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
4: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
6: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
1: सुशीला श्रेष्ठ, नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
10: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
1: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अपनाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको
12: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
13: खेतबारीमा काम सकभर बिहाना वा बेलुका मात्र गर्ने।
12: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
13: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
12: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
13: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
12: नरम मुलायम सुतीको कपडा लगाउने।
13: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
12: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
14: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन दुई दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
17: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। क्रियाशील स्वच्छता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
18: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ, जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनुसार लिनु हुँदैन।
17: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
19: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
17: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
10: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
17: कांग्रेसमा गुटको राजनीति नयाँ होइन, 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
20: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
1: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
1: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कसलाई पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूलाई बुझ्नु उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसको ध्यान कम हुँदा रिपरकसन के हुँदोरहेछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर, त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस् ज्ञानमा होस् तरिकामा होस् उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
0: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेको छैन। महिला आदिवासी जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
1: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन। अब जनजाति भन्यो कहाँको जनजाति, जनजातिमा धरी गरीब अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन, त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ। त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
0: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने लाग्छ।
1: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ। विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यहाँ माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु तर त्यो सिप पनि चाहिने रहेछ, त्यसमा सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ। पहिचान गरिसके त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
0: जस्तो मानु तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढ़ाउन सक्छन् एउटा कुरा, फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
1: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिसन यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन, त्यसले गर्दा फर्स्ट एण्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन, तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु अनि पछि काम नगरिकन जही महिला दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो, त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
0: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौ न, सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप त्यसमा पनि विशेषतः लैंगिक हिसाबले महिला होला अथवा अरू समुदायको होला त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइराखेको छ कि अथवा त्यो भइराखेको छ।

0: अब त्यो हुन आवश्यक था नुच्याएन
1: नभएको होइन भइरहेछ. संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ. तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान म आउँछु. एउटा सिप त चाहे नि कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ. तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त. तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या. बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ.
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ. नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ. नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ. साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ. नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ. नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ. र फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-71 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: वृद्ध हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: की दाताए पाउला।
1: ए मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसी त

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमै जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हुने। सदनको गतिरोध बारे विपक्षीहरूको बैठक के निष्कर्षमा पुग्यो?
1: हाम्रो पहिलो प्राथमिकरण।
0: तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। पहिरन सम्बन्धी कड़ा धार्मिक नियम उल्लंघन गरेका महिलाहरू गिरफ्तार गरिएको विरोधमा भएको प्रदर्शनमा तालिबान फौजहरूले बल प्रयोग गर्दा एक महिला र एक बच्चाको ज्यान गएको पश्चिम अफगानिस्तानका स्वास्थ्य स्रोतहरूले बताएका छन्। विवरणहरूमा हेरात शहरमा भएको प्रदर्शन तितरबितर पार्न तालिबान फौजले गोली चलाएको जनाइएको छ। तालिबानले कसैको ज्यान गएको अस्वीकार गरेका छन् र प्रदर्शनकारीले हिजाब लगाउने ईश्वरीय जिम्मेवारीको विपक्षमा उभिएर शान्ति सुव्यवस्थामा खलल पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजन भन्छन्, सन् 2021 सत्ता कब्जा गरे यता अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहार सहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथिराजन। स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरूष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौ महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबननका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आईडीएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लड़ाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तात्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाड़ामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्म 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले चारवटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
3: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
0: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने

0: पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नवप्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
1: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर पाँच वर्षको हो यो के अरे सरकार, पाँच वर्ष मैले रात दिन काम गरेर बढीमा तीन वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
0: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
2: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। त्यसै गरी यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौं। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
0: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
2: होइन, त्यस्तो पनि नबुझौं, त्यसरी पनि नबुझौं। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने हो।
0: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
2: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौं। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
0: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
2: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, र त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ, त्यही कुरा हामीले पनि हामीलाई सशंकित बनाएको हो।
0: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान?
2: प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि हाम्रो कुरा हटिनुपर्छ, किनभने सम्माननीय प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
0: अब सत्ता पक्षको छलफलमा पनि तपाईहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो। भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ, तर अहिलेसम्म कुरा मिलिसकेको छैन। अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
2: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, र हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ। यो डेडलक सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी सम्वाद त खुल्लै राखिरहेको छौँ नि त, हामी सम्पर्क

0: पनि सत्ता पक्षसँग पनि सम्पर्कमा छौ, प्रतिपक्ष दलहरूसँग संवाद नछ संवाद सहकार्यक्रममा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
1: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट। फणिन्द्र दाहालबाट।
2: सन् 2021 सत्ता नियन्त्रणमा लिएता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तानस्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका कपाल छोटो पहेलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गण्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान
4: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
3: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
4: के भयो बहिनी तपाईँ कराएको हो तपाईँ कराएको
3: हो दाइ हो।
4: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
3: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्छ।
4: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाले तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ
4: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् भाइ सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
3: हुन्छ दाई कत्रो घुम्न गर्नुभयो जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मिले ऊ मने एक जीवन बचाए भारी मदद करता। विश्वास लगना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सकती था।
1: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एपमा गइलिनुहोस् एन्सेल नेपालकै लागि

0: कर्णाली नमूनामा टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र

0: ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनु भयो। अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रैवतनाम गिरीको पहाड जानुभयो, ब्रह्मशुकान हुँदैन भन्ने कुराको पहिचान भयो, रैवतनाम गिरीको पहाडमा जाँदा बलरामजी त्यही जानुभयो। ल आज नन्द यशोदासँगको भेटघाट, नन्द यशोदाजीसँगको भेटघाट, नाचगान कीर्तन मनन, लौ त आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो। रैवत पहाडमा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ, गोपिनीहरूलाई पानी मागे, तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो, माथिबाट पानी आउन लाग्यो मेरो महाराज, त्यस बेलामा हल्लाले तानेर मोसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो। हरे त्यही बेलामा पानी पिएर गाएको गाना हरे कल कल यमुना।

तरी शेषर सौनकारी भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बड़ा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई र हामीले तपाईँको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर ए मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुर आएको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूट प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै सुदर्शन नाम गरेको चक्र प्रहार गरी बक्सियो काशी राजा प्रौनक राजा सुदक्षिणा राजा सारा मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट

काशीपुरी भस्म भएको थियो, तर भगवानको विश्वेश्वर अवतार धारण भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाँडरले आएर बलरामले मदिरा पिरेको बेलामा रैबत पहाडमा मदिराको कलशै टिपेर हिँड्यो। कलश भनेको थियो यहाँ मदिराको के कलश हुन्थ्यो नि, कलश त के आएको नि, त्यो बोतल हो कि सिसा हो कि, अगर त पुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि के, त्यसकारणमा त अब त्यो त्यही कलश के कलश हुन्थ्यो त्यस्तो टपक्कै टिपेर लग्यो बाँडरले। अनि त्यो बाँडरले लैसकेपछि त्यसलाई झम्टेर बलरामजी जानुभयो आखिरमा गएर, त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमत्र जब सारा सम्पूर्ण छेपिदियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नुभएको थियो। त्यही बेलामा फेरि प्रहार गर्यो, डरलाग्दो प्रकारको शक्ति प्रहार गर्यो, अनि आफ्ना गोपी अङ्गहरू देखाइदियो। अनि त्यसपछिबाट हलाले तानेर मुसलले पड्काइनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा दिवित नामको बाँदर हो भगवान, मैले जब यस किसिमबाट अघिल्लो जन्ममा म बानर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो, अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामा ल्याउन हामीले बहुत कोसिस गरेका थियौं, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो। अनि त्यही जब बानर जो थियो त्यसको नामकन अहिले यस प्रभावबाट दिवित भन्ने बानरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नव युवतीहरूका साथमा जब फेति सवारी हुनुभयो, समुद्रमा गए पनि घडाभरि पानी, समुद्रमा गए पनि घडाभरि पानी, भक्ति छुट्ने स्वभाव बरे।

0: परीक्षितलाई सुखदेवले बताउनु भयो लौत समुद्रकादि ऋषि प्रणाली। अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन। त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताए। लौत राजन परीक्षित, अब बाँकी अंशको लागि रैवत नाम गरेको पाडबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो। र अनि त्यहाँ देख्नु प्रान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ। लौत महाराज परीक्षित, बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञानवर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद्भागवतमहापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिबक्सु। एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो के त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो, हेर छोरा हो हेर नाति हो, हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ, पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु, भगवानको नाम सुन्ने ठाउँमा चाहिँ, तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु, डाकी बोलाइ नगरिया ठाउँमा नजानु। आज दुर्योधन राजाको छोरी महारानीको स्वयंवर छ, स्वयंवर जब लक्ष्मणा रानीको, तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन, नजाओ भन्नुभएको थियो, बुबाले नजा त भन्नुभएको छ, भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन्। कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए, स्वयंवर भनेको केटीले केटो रोज्न पाउने, सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको। अब के गरौं कसो गरौं, त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिनले परिचय दिनै जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखाए भने यस किसिमबाट देखाइदिए त साममालाई र ठिकै छ भनेर साम राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने सेवन्तमणिको माला लाउन पाउने भनेर जब ल्याइदिनुभयो माला अनि मेरो जब पत्ती भनेर उनले लिएर आउन आँटेका थिए च्यापे समातेर जब कर्ण दुर्योधन दुशासनले ब्याजित गर्यो तँलाई देखो पनि बदमास नि कहाँ कि भनेर अनि पाता कसेर जब प्रदेश जब साम्ब राजकुमारलाई थुन्यो ल भ अनि भगवान कृष्णचन्द्र परमात्माले सो कुरा पत्ता लगाउनु भयो, अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो, भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चेलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट प्रकृति घमसंग्रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरु बा आउनु भएको छ भन्दै हो भन्दाखेरिमा यही कुरो बताउनु भयो तिम्रो गुरु बा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुना साथ के को गुरु बा हुने त्यो अझ पाउको जुत्ता शिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो। केही कुरो उद्धवले ल्याएर सिकाइदिनु भयो, आफ्नो गुरूलाई त्यतिको अपमान गरेको सुन्दा हल्लाले तानेर मुसलले खिचेर गंगाजी पटेरी फालिदिन्छु सर भन्नुभएको त्यो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर चरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै विन्ती गरे हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज दुर्योधनको भगवान्।

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर सहर अहिले पोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्याबाट
1: श्रीमद् भागवत महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 रानी केरी व्यवहार चल्याउला छक्क परे सबै। 16108 रानी एउटी श्रीमतीले बहन खबर नदिएर मुडिएर दौड़ाउनु पर्ने कतिलाई छ कतिलाई छ बहन खबर नभएर हाम्रो घरकीले खेदेर हिँडेको भन्ने छन् धेरै जसले मरेका सिल्ली त्यसलाई जगल्टिएर आफू नबसेर बहन खबर नभएर हिँडेको हजुर भन्दै हिँड्ने त्यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला बडा समस्या परेछ र गएर अनुरोध गरे ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुभयो छ भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरासर जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले के कुरा भन्दा अरू कुरा केही पनि होइन साँची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले के कुरा छ परमात्मा भनेर सोद्धाखेरिमा अरू कुरा होइन मेरो महाराज म माथि हजुरको दया भाव र यदि म माथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौं है प्रभु भनेर विन्ती गर्दाखेरिमा अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 रानी मेरो एउटा पनि छैनन् लौ न मलाई नि एउटा त मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ त मिलाइदिन जाने मेरो 16108 छन् म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिनुहोस् हस् भनेर जामावतीका कोठामा गएको तिनै प्रभु बस्नु भएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो अनि त्यसपछिबाट बोल्दै नबेली फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिन्ने मित्र बिन्द्या सत्यभद्र लक्ष्मण सारा डुल्लाखेरिमा कहीँ पूजा कहीं पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुतिबिन्ती कहीँ जब पूजा पाठ कहीँको छोरा छोरीको व्रतबन्ध आदि काम मेरो ईश्वर यो खपी नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरण रूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनु भयो अनि त्यहाँदेखि उपरान्त बढ्यो गम्भीर वाणीमा भगवानको ध्यान मनन भजन भयो लौ त महाराज परीक्षित सबै ठाउँमा परमात्मा तपाईँ हुनुहुँदो रहेछ भगवान मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले एउटालाई एउटा भयो हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3 16000 त के 32 अरब करोड खरब भएको कि अप्ठ्यारो सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधको लागि माफ दिनुहोस् भनेर विन्ती गर्नुभयो हरे 16108 दरबार मटमा 16108 दरबार मटमा यस्तो चाल देख्दा फेरि

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: कोही सबै पेपर उर्को सकिया हो
5: सकियो
4: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
5: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
4: कोही बैंकमी
5: क्याही अद्दु पढ्यो
4: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
5: सतर्क रहौ ठगी बठे बचौ
6: सिद्धार्थ बैङ्क बठे जनहितमै जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

विष्णु भवभयहरणं सर्वलोके नाथनम् विक्रम संवत 2083 साल ज्येष्ठ 27 के बुधवार ज्येष्ठ कृष्ण पक्ष को दशमी तिथि जून 10 तारीख 2026 नेपाल संवत 1146 आज को यह शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज द्वारा प्रसारण होने आध्यात्मिक जागरण कार्यक्रम सुनी रहेका संपूर्ण आध्यात्मिक प्रेमी महानुभावहरुमा महादेव भंडारी को तर्फबाट कोटिवार नमस्कार प्रणाम आदरणीय श्रोता महानुभावहरु आज पनि केही शब्दको सहाराले उपस्थित भएको छु। संसारमा भौतिक पदार्थको मात्रै प्रचार प्रसार भौतिक चीजले कहीँ उन्नति छ कहीँ क्षति छ भनेपछि त्यो भौतिक पदार्थ लाई उत्पत्ति करने दिमाग चेतना कसबाट प्राप्त भएको हो र मान्छेको जन्म संसारमा उत्तम किन भनिएको होला र मानिसकै अनुहारमा फेरि मानिसबाटै गलत मोडमा गइरहेको छ संसार। त्यसैले परमात्मा जब जब भए धर्म कि हानि बाढे असुर विरहवि मानी तब तब प्रभुजी धरी विविध शरीर काटे साझै सन्तान कि पीड़ा संत भक्त को पीरलाई हरण गरी पृथ्वी को भार हटाउन को लागि प्रत्येक युग में परमात्मा ईश्वरले कुनै न कुनै भेषमा कुनै न कुनै देशमा कुनै न कुनै कुलमा जन्म लिएर संसारको भार कम गरेको पौराणिक कालदेखि अहिलेसम्म छ। त्यसैले मानिसको जन्मलाई उत्तम जन्म भनिएको छ। लेख्ने लेखकले लेख्नु भएको छ, डुल्दै गर्भ र कुम्भे पापहरूमा हरदम उभिन्डो मुख भोग्दै कीट पतङ्ग पन्छीहरूका 84 लाख दुःख अहिले बल्ल मनुष्य भइकन यहाँ जन्मिरहेछौ हरे यस बेला पुरुषार्थ केही नगरे पर्नेछ धोका भरे श्री नारायणको दया हुन नगई सत्पुण्य धेरै नभई यस्तो मानिस देख यही जगतमा पाइन भाग्य नभई परमात्मा हरिको पनि प्रत्येक युगमा मानिस भएर जबै साकार शरीरमा अवतरित हुँदा भगतहरूले तबै त्रिकाल दर्शी ऋषि मुनि मात्र ईश्वरको अवतार हुने किटानी गर्न सक्दछन् त्रिकाल दर्शी मात्रै जान्दछन् कुनै अन्य भगतलाई जानकारी दिन्छन् त्रिकालदर्शी जब दर्शन गरी साकार अवतारको तत्त्व ज्ञान पाउँछन् तबै तत्त्व ज्ञान लिए प्रत्येक युगमा हरेक भक्तले यहाँ ईश्वरले गुरुको रूपमा अवतार भएथे त्यहाँ ज्ञान रूपी नेत्रलाई तत्त्वद्वारा खोलिदिन्छन् गुरु जबै एकै परमात्मालाई हरेक घटघटमा तिनै लोक देखाउँछन् तबै देख्ने शक्ति समेत गुरु कृपा बिना संसारमा कसैको पनि भएन। रामचन्द्र भगवानले पनि गुरु माने ऋषि वशिष्ठलाई श्री कृष्ण भगवानले पनि सान्दिमिनीबाट तत्त्व ज्ञान लिनु पर्यो शंकरजीले सुखदेवबाट लिनु पर्यो
विदेही राजा जनकले अष्टवक्र 14 वर्षका अष्टवक्र ऋषिबाट सपनाको फल बुझ्नको निमित्त वार्तालाप हुँदा हुँदै रमे राम परमात्मा रामको अनुभूति जो एकराम घटघटमै एकराम दशरथका बेटा दुई राम घटघटमै लेटा तीन राम जगत बसारा चार राम सबसे न्यारा जो सबैभन्दा न्यारो अविनाशी निराकार परम राम हो सोहीको दर्शन अष्टवक्र ऋषिले जनकपुरको राजमहलमा दिँदा अनि त्यही दिनबाटै देही भएर पनि राजा जनक विदेही हुन गए किन उनले म केही पनि होइन म संसारमा एक यो ड्युटी यो कर्म निभाउनको लागि अवतार भएको रहेछ म केही पनि होइन शरीर एक क्षीण भङ्गुर हो यो सबै परमात्मा रमे रामको कृपा हो भन्ने सम्झेर राम नाम जप्दा जप्दै श्रीराम प्रभुको दर्शन भयो नभन्दै दर्शन हो नभन्दा पूर्व त्यही जनकपुरकै आफ्नै उहाँकै खेतमा सियाराम जो सिया सीताको जन्म भयो जयलाई कोही कोही मान्छे सियाराम भन्छन् जय सियाराम भन्छन् रामलाई जोड्ने सियाबाट उत्पत्ति प्रकट भएकी सीताको सियाराम भन्छन् त्यसैले यो कल्पनाै नहुनुहुने कुरा पनि परमात्माको कसरी लीलाद्वारा भएको हुन्छ जस बेला जुन अवतार लिएर संसारमा केही कम गर्नु छ सत्यको प्रचार गर्नु छ असत्यलाई कम गर्नु छ अन्धेरालाई कम गर्नु छ ज्ञान रूपी प्रकाशलाई प्रकट गर्नु छ भनेपछि एक एक रूपमा अवतार लिएको हुन्छ तर मान्छे भन्छन् गृहस्थीले भक्ति गर्न सकिँदैन गृहस्थी त्याग्नुपर्छ तपस्याले मात्रै सम्भव छ तपस्या गर्नुपर्दछ वास्तवमा तपको हो ज्ञान कसरी हुन्छ ज्ञानको शाब्दिक अर्थ के हो गृहस्थी त्याग्नुपर्छ कि पर्दैन त्यसको कुरा यथार्थ रूपले नबुझिकन मान्छे अनेक प्रकारको बहानामा भक्ति गरेको देखिन्छ यस कलियुगका सद्गुरूदेवले भन्नुभएको छ जगमे रहो गृहस्थी बनकर कोही भेष बनाना नहीं साधु बनके भीख मांगना ये सच्चा व्यवहार नहीं कर्म कर और सेवा धारो भूपर बनना भार नहीं परविच्या को शंकर मानो मन अपना भटकाओन कह अवतार गृहस्थी अति उत्तम छोड़ो बनवे जाओन तस्तो प्रश्न बुझ सब मांगने योगी लटा पालने हिड़ने अलग मात्र जगाउने कम्बन्डलु हात लिने सबै त्यो मात्रै भक्ति गर्ने गृहस्थी कुरा नै थियो र ती योगीलाई पनि कसले पाल्थ्यो कसले दिन्थ्यो त्यसले गृहस्थीको आर्जन गृहस्थीको शरीर शारीरिक आर्जन नैतिक भौतिक सबै आर्जनको केही अंश सम्पूर्ण प्राणीमा सेवा हुन्छ राष्ट्रको सेवा हुन्छ सबैको सेवा हुन्छ र साथसाथै परिवारको सबैले परमात्मा ईश्वरको नाम सुन्छन् तत्त्व ज्ञान लिन्छन् गृहस्थीमा आनन्द आउँछ त्यसैले भनिएको होला गृहस्थी सत्य सबभन्दा उत्तम हो गृहस्थी रहेर ईश्वरलाई जान र त मान बिन देखे मन मान त नहीं बिन मन माने प्यार नहीं बिन प्यार न हो पावे भक्ति बिन भक्ति नहीं है पार नहीं जब देखा तब गावा गावा त फलवा हिन्दीमा छ यो कुरा
जब देखेकै छैन त्यसको क्या गुण गाउने? तसर्थ परमात्मालाई पहिचान भइकन नाम स्मरण गर्यो र परमात्मा चारौंतर्फ घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ ब्रह्मै व्यापक छ उसै तरहले सम्पूर्ण घटघटमा आकाश नाश हुँदैन जुन तरहले भत्केर घर यो घरी ब्रह्मै ज्ञान पनि उसै तरहले नासुन्न देहाई मरी ब्रह्म ज्ञान ईश्वरीय ज्ञान शरीरका साथसाथै समाप्त हुँदैन त्यो शरीर नाशमान हो भौतिक पदार्थले बनेको भौतिक वस्तुले निर्माण भएको हो चेतन सत्ता आत्मा ईश्वरी अंश भएर त्यो जीवित रहन्छ जब कुनै न कुनै पूजा कमजोर भए बिग्रे पर त्यो आत्माले त्यो शरीरलाई त्यागिदिन्छ आत्मा पन्छी भनेर सम्झ मनले यो देह रुक्षम जाउँ रुख गिर्दा हुँदै पन्छी मर्दछ भने व्यर्थै चेतनले रुन्यो रुख गिर्दा साथ पन्छी मर्दैन पन्छी अर्को स्थानमा गइजान्छ अस्तो रूपमा अर्को रूपमा जान्छ तसर्थ आत्मा परमात्माको अंश हो आत्मा नभई शरीर जीवित रहँदैन आत्माले परित्याग गर्दा साथ मरण तुल्य हुन्छ यो शरीर पाँच तत्त्वले बनेको छ आकाश अग्नि वायु पृथ्वी पानी सूर्य चन्द्रमा तारा जीव आकाश वायु नौवटा कृतिहरूले तीन लोक रचना छ यही नौवटा कृतिमा सबै छन् पृथ्वी यसलाई अस्थान गरी बस्ने अस्तुलो भनिन्छ अर्थात पृथ्वी भनिन्छ जहाँ आगो पानी माटो छ बीचमा महसुसद्वारा पत्ता लागिन्छ जहाँ सारा जीवहरूको जीवहरू छन् जहाँ बिना नदेखिएर आवाज आइरहन्छ आकाश भनिन्छ जहाँ देखिँदैन तफान बाढी के अरे हावा आएको देखिन्छ त्यो तलबाट आउँदैन बीचमै रहन्छ जहाँ सारा पृथ्वी जति घुम जति हिँड्न सक्यो सूर्य चन्द्रमा तारा जहाँ पनि छन् अहिले सूर्यको किरण यहाँ छ यो एसिया महाद्वीपमा छ केही समय पछाडि सूर्यको किरण अन्त अर्को देशमा छ यहाँ रात हुन्छ यहाँ तारागण देखिन्छन् चन्द्रमा देखिन्छन् भनेपछि यो सारा त्रिलोकको रचना गर्ने त्रिलोकलाई त्रिलोकी नाथ त्रिलोकको एकै भगवान त्यो जो पिण्डमा सो ब्रह्माण्डमा यता पिण्डमा पनि छ सारा ब्रह्माण्ड त्रिलोकमा पनि छ त्यो ऊर्जा शक्ति अविनाशी परब्रह्म परमात्मा नभइकन कोही एक मिनट टिक्न सक्दैन बोल्न सक्दैन देख्न सक्दैन हिँड्न सक्दैन कुनै कुरा समात्न सक्दैन केही पनि सक्दैन त्यसलाई भनिएको छ पग बिन चल बिन सुने बिन काना कर बिन कर्म कर विधि नाना अनन रहित सकल रस भोगी बिन बाणी वक्ता बड योगी जो परमात्मा देखिन्न साकारलाई त्यसैले साकारलाई देखिने चिजलाई अर्थात बरू मान्छे जसको जो अवतार हो त्यसको मूर्ति बनाएर मन्दिर बनाएर पूजा गर्छन् तर किन भनेपछि परमात्मा आफूसँग सर्वतमा छ भने ज्ञान छैन त्यो ज्ञान अनुभूति जानकारी नहुनासम्म कुनै न कुनै ठाउँमा मान्छेको आस्था हुन्छ अनि प्यास हुन्छ त्यो आस्थाको प्यास बुझाउनको लागि मान्छे यो कल्पना गर्छ जब त्रिनेत्र ज्ञानरूपी नेत्र खुल्दैन सर्वकट भाषी जसलाई गीता लेख्नेले भगवान कृष्ण र अर्जुनको संवादमा लेख्नुभएको छ नैनन छेदान्ति सत्राणि नैनन देहादि पावक नचैनु कलो ध्यान्त हुनु सरस्वती मारुत हे अर्जुन म त्यस्तो हुँ मलाई वायुले केही गर्दैन शस्त्रले काट्दैन टुक्रा टुक्रा हुँदैन हातले समातिन्न म त्यस्तो हुँ मेरा कति जन्म भयो कति जन्म मलाई थाहा छ तिमीलाई थाहा छैन
भक्त अर्जुनलाई रणभूमिको मैदानमा भनिएको छ। त्यो भन्नुभन्दा पूर्व यज्ञको विषयमा र कसरी कुन यज्ञबाट म पारतर छु मलाई त्यो पनि सम्झाउँदै जानुहोस् भन्दा त्यहाँभन्दा पहिले भनिएको छ, ज्ञान यज्ञ छ श्रेष्ठ दर्वेहरूका यज्ञादि भन्दा अति ज्ञानकै प्राप्त गराउन गर्न सके सब कर्मको हो गति। ज्ञानी तत्त्व बुझी लिने हाँसित झुकी सोध्या टहल खुब गरी त्यो ज्ञान दिन उपदेश दिनन् भनिया जान्दा भयौ यो घरी। फेर मोह तिमीलाई हुन यसरी त्यो ज्ञान जान्दा महा सब प्राणीकन आबुमा र महिमा देखि लिने छौ यहाँ। सब पापीहरूमा तिमी यदि ठूला पापी ठहर नै गया तर